सेवा बजेटै 10 बजेको थाङमी खामको कालिन्चो खबरमा स्वागत हुँदो खबरको साथमा होगा दुगाई खेलमा थाङमी गण्डकीका केही क्षेत्रमा जेखा वर्षा थासाथाले हो कास्की त्यहाँ लमचुङ्गा आहे भारी वर्षा थासा मौसम पूर्वानुमान महाशाखा जानकारी पिसित हो। महाशाखाको रेकर्ड अनुसार कास्कीको लोकले क्षेत्रको मापन केन्द्रसँग 24 घण्टामा 225.5 मिलिमिटर वर्षा मापन थाले हो। मौसम विज्ञान काको आहे भारी वर्षा याचिङदो हो। 24 घण्टाको अवधिमा 200 देखि 200 मिलिमिटर वर्षा थादोकाई आहे भारी वर्षा मनाइसिदो भने 100 मिटर भन्दा योभी वर्षा थान्या अति भारी वर्षा मनाइसिदो। यस्तै 50 देखि 100 मिलिमिटर दिएका वर्षा थान्या भारी वर्षा त्याङ 10 देखि 50 मिलिमिटर वर्षा थादोकाई मध्यम मनाइसिले खोक्दो। गत 24 घण्टामा गण्डकीकै लमजुङको फलेनी मापन केन्द्रमा उही आहे भारी वर्षा मापन थाले खोक्दो। उक्त मापन केन्द्रमा 209.20 मिलिमिटर मापन थाले खोक्दो। यस्तै धादिङ त्याङ गोर्खाको सीमा क्षेत्रमा हुँदो आरूघाट मापन केन्द्रमा 87.8 मिलिमिटर वर्षा मापन थादो महाशाखा जानकारी पिसित हो। यहाँ उनीसे त्याङ योरी ओ देशका केही भागमा भारी वर्षा थासा पूर्वानुमान लुङसिदो हो। अरणीको राजमार्ग अन्तर्गत काभ्रे पुलाञ्चोको बनेपाङ होक्दो उग्र चण्डी पेट्रोल पम्प अघाडि मोटरसाइकलले ठक्कर बिउदुबेरेदीका पैदल यात्रीको मृत्यु थाले हो। धुलीखेलगी बनेपातर्फ यादु 62 प 48 13 नम्बरको मोटरसाइकलले ठक्कर बिउदुबेरे सडक पार लोङ्दे लोङ्दु बनेपा 7 का 72 वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु थादो हो। मोटरसाइकलको ठक्करी सख्यात घाइते थादु मानन्धरको काठमाडौँको अन्नपूर्ण निउरा अस्पतालमा उपचारको क्रममा मृत्यु थादु प्रहरी जानकारी पिसिले हो। मोटरसाइकल चालक महाभारत 6 नेम भोक्तिहाल बनेपा ओली नालाङ डेरा लुङ्ते होक्दो 27 वर्षीय रविन घिसिङ ओ घाइते थाले हो। मोटरसाइकल चालक घिसिङको ओ काकुमा चोट लगाले हो तर उतो चिज्याङ्स अवस्थामा इसिने दो हो। लिबीको 5 दिनमा काठमाडौँ उपत्यकामा बिक्री कम्पनीका 19,33,662 सिलिण्डर ग्यास बिक्री थाले होक्दो। पूर्व राजमार्गको कृष्णभेर सडकमा यादु पहिरोको कारण राजमार्ग अवरुद्ध थाङ्गापछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफर रिफिल लोङ्ते बैंके वैकल्पिक उल्हान्तो सिलिण्डर काठमाडौँ रासा बिक्री थासा थाले होक्दो। निगमका अनुसार सोमबार 48,309 मंगलबार 46,218 बुधबार 53,000 ओली 169 बिहिबार 45,130 त्याङ शुक्रबार 40,636 धान सिलिण्डर काठमाडौँमा बिक्री थादो हो। मुख्य राजमार्ग अवरुद्ध थाङ्गापछि निगमले यादव भदौ 14 देखि काठमाडौँ धादिङ त्याङ काभ्रेङ्गा होक्दो उद्योगका सिलिण्डर 12 पर्सा मकनपुर चितवन नवलप्रासी धनुषा त्याङ महोत्तरीमा होक्दो। उद्योगमा यात्री वैकल्पिक मार्गै काठमाडौँ राख्छ व्यवस्था मिलासिदो हो। पृथ्वी राजमार्ग नियमित सञ्चालनमा थादुटिएका वैकल्पिक मार्गै ग्यास सिलिण्डर काठमाडौँ राख्छ बिक्री लङ्स निगमी जानकारी विषयले होक्दो। निगमी ईसा पकैसा ग्यास नियमित आपूर्ति थाले होक्दो। दाबीलोङले उपभोक्ताका शास्ति कायमै होक्ले हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना मार्फत सुय ग्यास फुलेङ्दो वा स्टक नाते बिक्री लैयङ्दो वा तोकाइदो मूल्य भन्दा बढी रकम ल्याइदो जानकारी प्राप्त थान्या 9851008 नम्बरमा फोन लङ्ते जानकारी पिक्सा समेत आग्रह लङ्दो हो। हवस् त भजिन्डे 10 बजेको थाङ्ली खामको कालिन्चो खबर तापान खबरी प्राविधिक बानकाई धन्यवाद विदुङले गाई बिदा थाङ्गा दु नासेत हुने कालिन्चो क्याफेन सेवा।

0: सुन्दै हुनुहुन्छ कालिम्पोङ एफएम 106.4 मेगाहर्ज।
1: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।
2: हामी हरेक कुरामा आधुनिक बन्ने होडमा आफ्नोपन मात्रै गुमाउँदै छैनौ कि हाम्रो स्वास्थ्यको स्तर पनि कमजोर बनाउँदैछौ। सम्झनु त बिहानै खेत बारीमा पसिना बगाउँथ्यौ, खानामा हरियो खुर्सानी टोक्दै दाल भात ढिँडो दही दुध गिडागुडी माछा मासु लगायतका विभिन्न सागपातहरू टन्न खान्थ्यौ, खाजामा मकै भटमास गुन्द्रुक चिउरा बदाम सँगसँगै टन्न मही पिउँथ्यौ। जे थियो त्यसैमा खुसी थियौ र स्वस्थ पनि थियौ। तर अहिलेको हाम्रो व्यस्त जीवनशैली र बजारको तयारी खानपानले हामीलाई अल्छी मात्र होइन कि पहिलेको तुलनामा रोगी र कमजोर बनाइरहेको छ। त्यसैले सकेसम्म शारीरिक श्रम गरौं र आयातित खानेकुराको पछि नलागी पहिलेको जस्तै स्थानीय स्तरमा उत्पादन हुने पोषणयुक्त अन्न, गिरागुडी, सागपात, साग सब्जी, फलफूल, माछा मासु, अण्डा, दुध दही आदि आफैले उत्पादन गरी प्रयोग गरौं अनि स्वस्थ जीवनशैली र समृद्ध जीवनको निर्माण गरौं।
3: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, हरिहर भवन, ललितपुर।

नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

0: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन दुख्ने भयो। यो चरिकोटमा केही उपाय नहुने हो कि के हो?
1: कहाँ उपचार गरेको नि? तिमी चरिकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो होइन र? उपचार पाएनौ अझै?
0: चरिकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
1: इन्द्र डेन्टल क्लिनिक
0: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
1: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
2: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, स्वास गनाउने, गिराबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने डेन्टल ल्याबको सहित व्यवस्था रहेको
1: इन्द्र डेन्टल क्लिनिक चरिकोट 20 बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरिकोट धाउनै पर्दैन।
2: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 98 41 57 70 69। इन्द्र डेन्टल क्लिनिक प्राली, चरिकोट, दोलखा।
1: होइन ए रमा, कति बेसार हाले कि, हेर हेर, न पिरो छ न केही मसला मिलेको छ, ठस बेसार मात्र गनाउँछ त, कसरी खानु यस्तो तरकारी? अब के गर्नु दिदी, अब आफ्नोमा भएको यस्तै छ, यति नै कति दुःखले पिसेको, अलि धुलो नभएर होला मिठो नभएको, एक्लो मान्छे गरिदिने कोही छैनन्। ल यति कुराले गर्दा तरकारी नै ध्वस्त पारे कि? हाम्रै चरिकोटमा रहेको निकेश मसला उद्योगमा गएर कुटेको भए त मुख मिठाई मिठाई खान पाइहाल्थ्यो नि। हजुर, यहाँ विभिन्न प्रकारको मसला, 12 मसला, बेसार, कुटानी, पिसानी, साथै मसला, खोर्सानी, बेसार तथा सम्पूर्ण मसलाहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। निकेश मसला उद्योग, चरिकोटबाट काठमाडौँ जाने बाटोको बायाँ पट्टि। सम्पर्क मोबाइल नम्बर 98 40 26 31 11, 98 40 26 31 11।

0: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविस्तो इन्टरनेट अमेजिङ अल द वे
1: दोलखाको लागि सम्पर्क 0944-21-875

0: अहिले बिहानको 11 बज्यो।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेटरेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। मोबाइल नम्बर 98410170909, 98410170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।
2: बुहारी, साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
3: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
4: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।

0: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना सावित्री अगरबत्ती ब्रान्डहरूमा रहेको क्यूआर कोडलाई खल्ती एप प्रयोग गरी स्क्यान गर्नुहोस् सनातन र पाउनुहोस् उपहार सनातन। हरेक दिन 10 जनालाई खल्ती एपमा जनही रु 100, योजनाको अवधिमा 20 जनालाई स्मार्ट वाच वा एयरपोड्स, साथै 5 जनालाई 32 इन्च टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखरा 2। सावित्री अगरबत्तीको स्क्यान सनातन उपहार सनातन।
1: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
2: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटो कपी अनि मायाको चिन्हो, ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
1: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
2: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841380560 र 9851056386।

0: आहा, बुहारी साँच्चीकै मिठो चिया पकाएछौ। होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
1: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
2: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
3: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरिकोटमा केही उपाय नहुने हो कि के हो?
4: कहाँ उपचार गरेको नि? तिमी चरिकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन? उपचार पाएनौ अझै?
3: चरिकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
4: इन्द्र डेन्टल क्लिनिक
3: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
4: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाउँ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
3: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिराबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
4: इन्द्र डेन्टल क्लिनिक, चरिकोट पीस बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि। यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरिकोट धाउनै पर्दैन।
3: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 9841-5770-69। इन्द्र डेन्टल क्लिनिक प्राली, चरिकोट, दोलखा।
5: रमा, ए रमा, के गर्दैछौ?
6: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
5: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन, कुन टेलर छ जाने है?
6: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन डुलाइरहनु भएको?
5: मन डुलाएको हो त, तिमीलाई थाहा छँदैछ नि, आधेपछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाउ न त, फेरि कति दिनमा तयार पारि हो, मलाई त छिट्टै चाहिएको छ।
6: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
7: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, ज्वारी कोट, इस्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोसाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर नवीन नेपाली, सम्पर्क नम्बर 09-4-3-88-98-44-30-50-30।
9: नवीन टेलरिङ एन्ड कपडा पसल, चरिकोट, 7 बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।
10: सावित्री अगरबत्ती ब्रान्डहरूमा रहेको QR कोडलाई खल्ती एप प्रयोग गरी स्क्यान गर्नुहोस् सनातन र पाउनुहोस् उपहार सनातन। हरेक दिन 10 जनालाई खल्ती एपमा जनही रुसाए, योजनाको अवधिमा 20 जनालाई स्मार्ट वाच वा एयरपोड्स, साथै 5 जनालाई 32 इन्च टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखरा 2। सावित्री अगरबत्तीको स्क्यान सनातन, उपहार सनातन।
11: सुविस्तु इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्तु इन्टरनेट, अमेजिङ अल द वे।
12: दोलखाको लागि सम्पर्क 09-4-21-875।

0: अहिले मध्याह्नको 12 बज्यो।
1: ले 3 पुल दियो, मुस्ताङ भन्सारमा 15 दिनमै 1,78,00,000,000 रूपियाँ राजस्व संकलन। इण्डोनेशियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन खोजी चल्दै, सम्पर्कविहीन हुनुअघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसएससी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। नेपाल खबरमा अब पूरा खबर। मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित 25 म्यान पावर कम्पनी छनौट गरेपछि उत्पन्न विवाद झन पेचिलो बन्दै गएको छ। विवाद बढ़ेपछि सरकारले छनौट भएका कम्पनीको विगतको कारोबार, श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 मुख्य म्यान पावर कम्पनी र उनीहरूसँग जोड़िएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिकाबारे अध्ययन गर्न निर्देशन दिएको छ। मलेसियाको प्रणालीमा 25 कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झण्डै 250 नेपाली म्यान पावर कम्पनी सहायक संस्थाका रूपमा जोड़िएको विशेष समेत विवादमा परेको छ। सरकारले सीमित कम्पनी मार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सबै इजाजत प्राप्त म्यान पावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको माग पत्र प्रमाणीकरण र पूर्व स्वीकृति प्रक्रियामा समेत असर परेको छ। समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक सम्वाद अघि बढ़ाएको सरकारले जनाएको छ। उज्यालोसँगको कुराकानीमा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले नेपालले श्रम सम्झौता, नेपालको कानूनी व्यवस्था र स्थापित कूटनीतिक अभ्यास अनुसार म्यानपावर व्यवस्थापन गर्न मलेसियालाई आग्रह गरिरहेको बताउनुभयो। नेपालले विवादलाई द्विपक्षीय संयन्त्र तथा संयुक्त प्राविधिक समिति मार्फत समाधान गर्नुपर्ने बताएको छ। यसअघि नै सरकारले मलेसियालाई पत्र पठाउँदै पुरानै प्रणाली अनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढ़ाउन आग्रह गरिसकेको प्रवक्ता आचार्यको भनाई छ। मलेसियामा झण्डै 4,00,000 नेपाली कार्यरत छन्। त्यसैले सीमित म्यान पावर कम्पनी छण्डको विवाद व्यवसाय बीचको प्रतिस्पर्धामा मात्रै सीमित नभई ठूलो संख्यामा नेपाली श्रमिक रोजगारीसँग समेत जोड़िएको छ। रूकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा 2 ज्यान गएको छ। सानीभेरी गाउँपालिका 6 कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलंगका लागि छुटेको LU-1-6029 नम्बरको जीप वडा नम्बर 3 र 6 सिमाना डाङ्गु डुङ्गेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका रोगाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 प्रेम कलाफुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जीप धनी सहित 9 घाइते भएका छन्। 4 अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमलाई पत्रचार सहित हेलिकप्टर माग गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः संचालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौँडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाईका 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रशासन सचिव नारायण सिंहले हिजो नेपाललाई हस्तान्तरण गर्नुभयो। गएको भदौ 10 रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति पुर्याएको छ। नेपाल चीन उत्तरी कोर्ला नाका लोमान्थाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 1,78,44,000,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भटेकोशीमा भदौ 10 बाढ़ीबाट रसुवागढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढ़ेको छ। भन्सार प्रमुख विदुर चुणालका अनुसार रसुवागढ़ी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोर्ला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम चलेको छ। अस्ति शुक्रबार मात्र मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले बताउनुभयो। उहाँका अनुसार रसुवागढ़ी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोर्ला नाकाबाट नेपाल भित्रेका 434 कन्टेनर र 641 विद्युतीय गाड़ीको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा वीरगंजको मुख्य सड़क विस्तार अन्तिम चरणमा कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई, रूकुम पश्चिममा जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्सा बिरगन क्षेत्रको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सड़क विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ। हेटोड़ामा रहेको सड़क डिभिजन कार्यालयका अनुसार नेपाल टेलिकमको भवन र माई स्थान नजिकै सड़क विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य छ। सड़क सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम भइरहेको छ। अहिले सिद्धार्थ बैंक पम्पम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको कार्यालयले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलाको 3,01,000 रूपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाव पनि तोलामा 60 रूपियाँले बढ़ेको छ। महासंघका अनुसार चाँदी 4,660 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। इण्डोनेसियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जावा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इण्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले जनाएका छन्। दक्षिण कालीमतान्त प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जावा प्रान्तको सुराबायाबाट दक्षिण कालीमतान्त प्रान्तको बान्जा मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको छ। जहाजसँगको अन्तिम सम्पर्क बान्जार मासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 माइल समुद्री क्षेत्रबाट टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा विशेष जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इण्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै चिमनियार समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। एसएससी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति पाउने 10 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसएससी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीसँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप बेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई। रूकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो, 9 जना घाइते, थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग। भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल दियो। मुस्ताङ भन्सारमा 15 दिनमै 1,78 करोड़ रूपियाँ राजस्व संकलन। इण्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन, खोजी चल्दै सम्पर्कविहीन हुनुअघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसिसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटो कपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कफ, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056386।
2: रमा, ए रमा, के गर्दैछौ?
3: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
2: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन, कुन टेलर्समा जाने है?
3: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन्डुलाइरहनु भएको?
2: मन्डुलाको हो त, तिमीलाई थाहा छँदैछ नि, आधेपछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाउ न त, फेरि कति दिनमा तयार पारे दिनी हो? मलाई त छिट्टै चाहिएको छ।
3: ए तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
1: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, जारीकोट, इस्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोसाक दौरा सुरुवाल र स्काउटको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर नवीन नेपाली, सम्पर्क नम्बर 9944213688 र 9944430।
5: नवीन टेलरिङ एन्ड कपडा पसल, चरीकोट, सात दो बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।
3: होइन ए रमा, कति बेसार हाले कि, हेर हेर, न पिरो छ न केही मसला मिलेको छ, ठस बेसार मात्र बनाउँछ त, कसरी खानु यस्तो तरकारी? अब के गर्नु दिदी, अब आफ्नोमा भएको यस्तै छ, यति नै कति दुःखले पिसेको, अलि धुलो नभएर होला मिठो नभएको, एक्लो मान्छे गरिदिने कोही छैनन्।
6: ल यति कुराले गर्दा तरकारी नै ध्वस्त पारे कि, हाम्रै चरीकोटमा रहेको निकेश मसला उद्योगमा गएर कुटेको भए त मुख मिठाई मिठाई खान पाइहाल्थ्यो नि।
7: हजुर, यहाँ विभिन्न प्रकारको मसला, बाह्र मसला, बेसार, कुटानी, पिसानी, साथै मसला, खोर्सानी, बेसार तथा सम्पूर्ण मसलाहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: निकेश मसला उद्योग, चरीकोटबाट काठमाडौँ जाने बाटोको बायाँ पट्टी। सम्पर्क मोबाइल नम्बर 9840261311, 9840261311।
8: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुन तपाईले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
9: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौ, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
8: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
9: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई छेनी उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा तपाईँले जाड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्।
8: यसै कारण होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
9: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न।
8: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
9: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
8: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
10: होइन दाई, यो कौशीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
11: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
10: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेशन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
10: फोटो र भिडियो सुहाउने

0: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटोकपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056386।

0: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेटरेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।
1: लौ आयो है 150 मै।
2: हैन के आयो?
1: दीपसर पोल्ट्री फार्ममा गिरिराज कुखुराको चल्ला 150 नै पाइन्छ नि।
2: ओहो, मलाई नि गिरिराज कुखुराको चल्ला चाहिएको थियो, कहाँनिर छ यो फार्म?
1: हाम्रै चरीकोट बजारमा रहेको बिजुली अफिसको घर मुनि रहेको छ, ठ्याक्कै बिजुलीको पैसा तिर्न जाँदा नजिकै पर्छ।
2: यो हप्ता बिजुलीको पैसा पनि तिर्नु छ, त्यतै जाँदाखेरि गिरिराजको चल्ला पनि लिएर आउनु पर्ला।
3: उन्नत जातका गिरिराज चल्ला पाइने एकमात्र ठाउँ देवसोर गिरिराज पोल्ट्री फार्म। हामी कहाँ कुखुरा पालनका लागि चाहिने दाना पानीको भाँडा, गुणस्तरीय दाना र कुखुरा पालन व्यवसायका लागि आवश्यक परामर्श पनि दिइन्छ।
2: प्रोप्राइटर दिपेन्द्र कार्की, दिपसोर गिरिराज पोल्ट्री फार्म, चरीकोट दोलखा, नेपाल विद्युत प्राधिकरणको घर मुनि। सम्पर्क मोबाइल नम्बर 9844649931 र 9817150।
4: नझुकिनु होला है, गिरिराज कुखुराको चल्ला किन्दा दिपसोर पोल्ट्री फार्ममा नै गएर किन्नु होला।
5: साथै यसको शाखा सातो बाटोबाट काठमाडौँ जाने बाटोमा भीमेश्वर मसला उद्योग भएको घरमा रहेको छ।
6: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
7: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
6: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
7: इन्द्र डेन्टल क्लिनिक
6: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
7: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
6: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासम्म भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
7: इन्द्र डेन्टल क्लिनिक, चरीकोट पीस बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
6: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 9841557069, इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट दोलखा।
0: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइनुट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि मिति 2083 साल असोज 7 गते समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म स्थान छहरा चौतारो मलेपु उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै मिति 2083 साल असोज 7 गते समय मध्याह 12:30 देखि 2:30 सम्म स्थान श्री सिद्का माध्यमिक विद्यालय सिद्का उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सिद्का ठुलाखेत मिति 2083 साल असोज 7 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान भदौरे दुधडेरी प्रतीक्षालय उपस्थित हुने शेयर सदस्य भदौरे कात्तिके कालीमाटी मिति 2083 साल असोज 8 गते समय बिहान 7 बजेदेखि 4 बजेसम्म स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर मिति 2083 साल असोज 8 गते समय बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान ओडा नम्बर 9 को प्रांगण उपस्थित हुने शेयर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस मिति 2083 साल असोज 8 गते समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म स्थान सामुदायिक भवन पिपल बोर्ड उपस्थित हुने शेयर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथाजोर मिति 2083 साल असोज 8 गते समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म स्थान सोती बजार उपस्थित हुने शेयर सदस्य थुम्का मकैबारी भट्टेली मिति 2083 साल असोज 8 गते समय मध्याह 12:30 देखि 4 बजेसम्म स्थान मजुवा आधारभूत विद्यालय उपस्थित हुने शेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भवटिनी मिति 2083 साल असोज 10 गते समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू साधारण सभामा उपस्थित हुने शेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका 8 सुनखानी दोलखा
8: के गर्दैछौ
9: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि भन्नुहोस् न
8: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन कुन टेलर छ जाने है
9: अब सबैको विश्वासिलो र भर पर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि किन मन डुलाइरहनु भएको
8: मन डुलाएको हो त तिमीलाई थाहा छँदैछ नि आधे पछि गरिहाल्न पर्ने ल उसो भए अहिले जाउन त फेरि कति दिनमा तयार पारिदिने हो मलाई त छिट्टै चाहिएको छ
9: ए तपाईँ यो कुरामा चिन्तै नलिनु न हामीले भनेकै समयमा तयार हुन्छ
10: पालपाली ढाकाको टोपी दौरा सुरुवाल नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट जारी कोट इस्टकोट जेन्स कुर्ता सुरुवाल राष्ट्रिय पोसाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्
11: प्रोपाइटर नवीन नेपाली सम्पर्क नम्बर 0944 98 44 30 50 30
12: नवीन टेलरिङ एन्ड कपडा पसल चरीकोट 7 बाटो भीमेश्वर नगरपालिकाको नयाँ भवन सटर नम्बर 2
0: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना यस संस्थाको संचालक समितिको मिति 2083 भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा देहाय बमजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्ति गर्ने बारे र विविध वार्षिक साधारण सभा हुने मिति 2083 असोज 8 गते स्थान भिनप 5 विसुनटोल समय बिहान 8 बजेदेखि 10 बजेसम्म सम्पर्क नम्बर 97 42 42 75 17 मिति 2083 साल असोज 8 गते स्थान भिनप 5 घोक्सिला समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म सम्पर्क नम्बर 98 44 23 63 23 मिति 2083 साल असोज 9 गते स्थान सैलुङ 5 काटाकुटी बोर्डिङ समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क नम्बर 97 42 42 75 17 मिति 2083 साल असोज 10 गते स्थान सैलुङ 3 गाउँपालिका आसपास समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क नम्बर 97 42 42 75 17 मिति 2083 साल असोज 11 गते स्थान सैलुङ 6 ढुङ्गे बाखोर समय बिहान 8 बजेदेखि 11 बजेसम्म सम्पर्क नम्बर 98 44 23 63 23 मिति 2083 साल असोज 11 गते स्थान सैलुङ 8 कालापानी समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क नम्बर 97 42
12: 42-75-17 मिति 2083 साल असोज 12 गते स्थान सैलुङ 8 जोर मनगाउँ समय बिहान 10 बजेदेखि 1 बजेसम्म सम्पर्क नम्बर 97-42-42-75-17 मिति 2083 साल असोज 12 गते स्थान सैलुङ 8 सरन्थली समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म सम्पर्क नम्बर 97-42-42-75-17 मिति 2083 साल असोज 13 गते स्थान सैलुङ 8 पाँडेखानी समय बिहान 7 बजेदेखि 9 बजेसम्म सम्पर्क नम्बर 97-42-42-75-17 मिति 2083 साल असोज 13 गते स्थान सैलुङ 8 भैंसे बजार समय बिहान 10 बजेदेखि 3 बजेसम्म 97-42-42-75-17 मिति 2083 साल असोज 15 गते स्थान मेलुङ 1 पौटी सवाहल समय 11 बजेदेखि 3 बजेसम्म सम्पर्क नम्बर 98-44-30-77-72 मिति 2083 साल असोज 15 गते स्थान सैलुङ 6 भित्रे भन्ज्याङ समय बिहान 8 बजेदेखि 12 बजेसम्म सम्पर्क नम्बर 98-44-23-63-23 मिति 2083 साल असोज 17 गते स्थान सैलुङ 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क नम्बर 98-44-23-63-23 मिति 2083 साल असोज 18 गते स्थान सैलुङ 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क नम्बर 98-44-40-68-24 मिति 2083 साल असोज 21 गते स्थान सैलुङ 6 संस्थाको प्रांगण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क नम्बर 98-44-23-63-23 साधारण सभामा उपस्थित चेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 असार मसान्तसम्म नियमित बचत गरेको ऋणको भाका ननागेका चेयर सदस्यहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य जानकारीका लागि 97-48-28-77-55, 98-44-23-63-23, 98-45-75-88-88 माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका 6 फस्कु दोलखा।

0: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविस्तो इन्टरनेट अमेजिङ अल द वे
1: दोलखाको लागि सम्पर्क 0949-421-875

0: अहिले दिउँसोको एक बज्यो।
1: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरचौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यवसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा। स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।

0: जिल्लाको एकमात्र जुत्ता तथा चप्पलको होलसेल पसल चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
1: देव बेसी पहाड अनि गाउँ बस्ती के हिमाल के तराई सबैको चाहना सबैको रोजाई।
0: यहाँ विभिन्न किसिमका नेपाली चाइनिज तथा थाइल्याण्डका उच्च स्तरीय जुत्ता तथा चप्पलहरू होलसेल मूल्यमा बिक्री वितरण गरिनुका साथै नेपाली एच टाइगर तथा एक्सेस ब्रान्डका जुत्ता तथा चप्पलहरू पाइन्छ। हरेक पाइलाको साथी चरीकोट चप्पल पसल प्रोपाइटर अरूण खड्का 9851049913 9844309913 9844231883 चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
2: बुहारी साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
3: बुवा पनि यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
4: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
5: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ। प्रस्तावहरू सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम, सञ्चालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट, लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव, प्रश्न र सुझाव, एकाई निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारी शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, YouTube @milijuli kalinchok sakos 6358, फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ। साधारण सभा सञ्चालन हुने मिति 2083 साल असोज 3 गते शनिबार। एकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेलडाँडा दोलखा। क्षेत्र सुनखानी कार्यक्रम स्थल कटुवाचौर कालिन्चोक 9 कटुवाचौर दोलखा। क्षेत्र बाबरे कार्यक्रम स्थल मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे दोलखा। क्षेत्र बाबरे कार्यक्रम स्थल भगवती माध्यमिक विद्यालय कालिन्चोक 3 घ्याङ दोलखा। क्षेत्र बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिन्चोक 4 हिलेपानी दोलखा। क्षेत्र निकोभूमि कार्यक्रम स्थल निकोभूमि माध्यमिक विद्यालय कालिन्चोक 2 निकोभूमि दोलखा। क्षेत्र सिंहटी कार्यक्रम स्थल हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंहटी दोलखा। क्षेत्र लिङबा सोयसाङ कार्यक्रम स्थल घ्याङ्गर डाँडा बिगु गाउँपालिका 4 घ्याङ्गर डाँडा दोलखा। क्षेत्र गौरीशंकर कार्यक्रम स्थल नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलखा। क्षेत्र थामीचाङ्गु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाङ्गु दोलखा। क्षेत्र मागापौवा कार्यक्रम स्थल कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा। क्षेत्र काटाकुटी कार्यक्रम स्थल वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलखा। क्षेत्र फस्कु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलखा। क्षेत्र फस्कु कार्यक्रम स्थल साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 7 कालापानी दोलखा। क्षेत्र नामदु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा। क्षेत्र मार्बुक कार्यक्रम स्थल ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा। क्षेत्र मैना पोखरी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा। क्षेत्र मेलुङ र तामाकोशी गाउँपालिका कार्यक्रम स्थल डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा। क्षेत्र लिसङ्खु पाखर कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक। 2083 साल असोज 4 गते आइतबार। एकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 कार्यक्रम स्थल मसान डाँडा भीमेश्वर नगरपालिका 1 क्षमावती दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 2 कार्यक्रम स्थल भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 2 दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 3 र 6 कार्यक्रम स्थल कालिन्चोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 4 कार्यक्रम स्थल सर्वमाध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका 4 टहले दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल महेन्द्रदय माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 माटी दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल नयाँ पुल बजार भीमेश्वर नगरपालिका 5 नयाँ पुल दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 किरातीछाप दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 7 कार्यक्रम स्थल कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 7 कार्यक्रम स्थल कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 8 र 9 कार्यक्रम स्थल देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 8 बोस दोलखा। 2083 साल असोज 10 गते शनिबार। एकाई नम्बर 3 क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ। 2083 साल असोज 13 गते मंगलबार। क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949 491 943 421 539 431 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव। मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका छ चरीकोट दोलखा।

जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाऊ, सुरक्षित रहौ। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिऊ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौ। खोला नाला, नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौ। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाऊ, सुरक्षित स्थानतर्फ जाऊ। विद्युत तार, पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौं। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा।

0: powered by
1: My Second Teacher, भविष्य नेपालको।
2: दाजु, जसरी भए पनि ल पारिदिनु पर्यो, बिहे गर्ने हो अब त।
3: म छु के, फलमि।
2: तपाईँले त धोका दिनुहुन्न नि दाजु।
4: मिलाएर कुरा गर्ने दाजु, सकेसम्म अझै कुरा छिन्नुपर्छ।
3: फुलमा पानी हाल्ने अङ्कल,
5: यो घरमा बिहा गर्ने उमेर पुगेको छोरी छ अरे, केटी हेर्न आएछ भनिदिनुहोस् न है।
3: ए केटी हेर्न आएको
5: हजुर,
3: बिहा गर्ने

0: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आस्था र नयाँ खुसी। पोषक पेलेट दाना।
1: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन, आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल, नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू, संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्ति गर्ने बारे र विविध। वार्षिक साधारण सभा हुने मिति 2083 असोज 8 गते, स्थान भिनपा 5 विसुन्टोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 8 गते, स्थान भिनपा 5 घोक्सिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98-44-23-63-23, मिति 2083 साल असोज 9 गते, स्थान सैलुङ 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 10 गते, स्थान सैलुङ 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 6 ढुङ्गे बाखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क नम्बर 98-44-23-63-23, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 जोर मनगाउँ, समय बिहान 10 बजेदेखि 1 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 सरन्थली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 पाडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 भैंसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, 97-42-42-75-17, मिति 2083 साल असोज 15 गते, स्थान मेलुङ 1 पौटी सवाहल, समय 11 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98-44-30-77-72, मिति 2083 साल असोज 15 गते, स्थान सैलुङ 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि 12 बजेसम्म, सम्पर्क नम्बर 98-44-23-63-23, मिति 2083 साल असोज 17 गते। स्थान सैलुङ छ, महिला भवन। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 9844-23-63-23। मिति 2083 साल असोज 18 गते। स्थान सैलुङ 7 वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 9844-40-68-24। मिति 2083 साल असोज 21 गते। स्थान सैलुङ छ, संस्थाको प्राङ्गण। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 9844-23-63-23। साधारण सभामा उपस्थित चेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 असार मसान्तसम्म नियमित बचत गरेको ऋणको भाका ननागेका चेयर सदस्यहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य जानकारीका लागि 9748-77-55-9844-23-63-23 9845-75-88-88 माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला। रमेश बहादुर सुवेदी, व्यवस्थापक। श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका 6, फस्कु, दोलखा।

0: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइ सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
1: लौ आयो है 150 मै।
2: होइन के आयो,
1: दिपसर पोल्ट्री फार्ममा गिरिराज कुखुराको चल्ला 150 नै पाइन्छ नि।
2: ओहो, मलाई नि गिरिराज कुखुराको चल्ला चाहिएको थियो, कहाँनिर छ यो फर्म?
1: हाम्रै चरीकोट बजारमा रहेको बिजुली अफिसको घर मुनि रहेको छ, ठ्याक्कै बिजुलीको पैसा तिर्न जाँदा नजिकै पर्छ।
2: यो हप्ता बिजुलीको पैसा पनि तिर्नु छ, त्यतै जाँदाखेरि गिरिराजको चल्ला पनि लिएर आउनु पर्ला।
3: उन्नत जातका गिरिराज सल्लाह पाइने एकमात्र ठाउँ देवसोर गिरिराज पोल्ट्री फार्म। हामी कहाँ कुखुरा पालनका लागि चाहिने दाना पानीको भाँडा, गुणस्तरीय दाना र कुखुरा पालन व्यवसायका लागि आवश्यक परामर्श पनि दिइन्छ।
2: प्रोपाइटर दिपेन्द्र कार्की, दिपसोर गिरिराज पोल्ट्री फार्म, चरीकोट, दोलखा। नेपाल विद्युत प्राधिकरणको घर मुनि। सम्पर्क मोबाइल नम्बर 9844649931 र 9817150।
4: नझुकिनु होला है, गिरिराज कुखुराको चल्ला किन्दा दिपसोर पोल्ट्री फार्ममा नै गएर किन्नु होला।
5: साथै यसको शाखा साध्य बाटोबाट काठमाडौँ जाने बाटोमा भीमेश्वर मसला उद्योग भएको घरमा रहेको छ।
1: लौ आयो है 150 मै।
2: होइन के आयो,
1: दिपसर पोल्ट्री फार्ममा गिरिराज कुखुराको चल्ला 150 नै पाइन्छ नि।
2: ओहो, मलाई नि गिरिराज कुखुराको चल्ला चाहिएको थियो, कहाँनिर छ यो फर्म?
1: हाम्रै चरीकोट बजारमा रहेको बिजुली अफिसको घर मुनि रहेको छ, ठ्याक्कै बिजुलीको पैसा तिर्न जाँदा नजिकै पर्छ।
2: यो हप्ता बिजुलीको पैसा पनि तिर्नु छ, त्यतै जाँदाखेरि गिरिराजको चल्ला पनि लिएर आउनु पर्ला।
3: उन्नत जातका गिरिराज सल्लाह पाइने एकमात्र ठाउँ देवसोर गिरिराज पोल्ट्री फार्म। हामी कहाँ कुखुरा पालनका लागि चाहिने दाना पानीको भाँडा, गुणस्तरीय दाना र कुखुरा पालन व्यवसायका लागि आवश्यक परामर्श पनि दिइन्छ।
2: प्रोपाइटर दिपेन्द्र कार्की, दिपसोर गिरिराज पोल्ट्री फार्म, चरीकोट, दोलखा। नेपाल विद्युत प्राधिकरणको घर मुनि। सम्पर्क मोबाइल नम्बर 9844649931 र 9817150।
4: नझुकिनु होला है, गिरिराज कुखुराको चल्ला किन्दा दिपसोर पोल्ट्री फार्ममा नै गएर किन्नु होला।
5: साथै यसको शाखा साध्य बाटोबाट काठमाडौँ जाने बाटोमा भीमेश्वर मसला उद्योग भएको घरमा रहेको छ।
6: तपाईँको आफ्ना रेडियो कालिचोक FM 106.4 मेगाहर्ट्ज।

0: अहिले दिउँसोको 2 बज्यो।
1: ओहो, सुत्केरी वार्डमा कति भिड हो?
2: भेट्न आउनु भएको?
1: पालै पालो आउनु ल भेट्न। म त एउटा कुरा भन्न आएको, बच्चालाई जन्मिने बित्तिकै बिसिजी खोप लगाउनु पर्छ।
2: त्यो बिसिजी खोप के हो, किन लाउने हो नानी?
1: यो जन्मिने बित्तिकै लगाउने खोप हो, यसले क्षय रोगबाट बचाउँछ।
2: यति भएपछि पुग्छ कि अरू खोप पनि लाउनु पर्छ नानी?
1: यतिले मात्र पुग्दैन नि दिदी, राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि 15 महिनासम्म विभिन्न प्रकारका खोप फरक फरक समयमा लगाउनु पर्दछ। एउटा खोप लगाएपछि अर्को खोप कहिले लगाउने भनेर स्वास्थ्य कर्मीले तपाईँलाई प्रष्टसँग बुझाउनुहुन्छ।
2: यो सानो नानीलाई गाह्रो हुन्छ कि?
1: खोपले बाल बालिकाहरूमा रोगसँग लड्न सक्ने क्षमता बढाउँछ, जसले गर्दा उनीहरूलाई दीर्घकालीन रूपमा हुन सक्ने विभिन्न संक्रामक रोगहरूको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्दछ। नेपाल सरकारले यी खोपहरू निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौँ, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
4: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा तपाईँले जाड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्।
4: यसै कारण होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीं कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकालाई कतै मनोसामाजिक परामर्शकको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 मा सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सिप लिएर मात्र जाउँ।
7: वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्, यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौ।
8: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौं र र श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
7: अनि तपाईँलाई थाहा छ, तीनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
8: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिए श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम तलब सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
6: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
9: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
10: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाई सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट।

0: खतेरीका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने, सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटोकपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056386।
2: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका सेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक, लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र, गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरचौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक, सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यवसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा, साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा।

0: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। मोबाइल नम्बर 98410170909, 98410170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।
1: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
2: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
1: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
2: इन्द्र डेन्टल क्लिनिक
1: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
2: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
3: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
2: इन्द्र डेन्टल क्लिनिक, चरीकोट, 20 बजार। पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
3: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 98 41 57 70 69। इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट, दोलखा।
0: काठमाडौँको लागि सम्पर्क नम्बर 98 44 39 92 92, स्थान जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्स। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा तपसिलको मिति, स्थान र समयमा एकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेन्डाहरू: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम शाखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यको छनौट र विविध। साधारण सभा हुने मिति 2083 साल असोज 6 गते। एकाई एक कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रग्रामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार, भीमेश्वर नगरपालिका ओडा नम्बर 7 का सदस्यका लागि ओडा कार्यालय भवन मकैबारी, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेयर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गण, समय बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेयर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसैसाथ सूचित गरिन्छ। थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 049-421-6174-21912।
4: रमा, ए रमा, के गर्दैछौ?
5: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
4: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन, कुन टेलर छ जाने है?
5: अब सबैको विश्वासिलो र भर पर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन डुलाइरहनु भएको?
4: मन डुलाएको हो त, तिमीलाई थाहा छँदैछ नि, आधेपछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाउन त, फेरि कति दिनमा तयार पारि हो, मलाई त छिट्टै चाहिएको छ।
5: ए तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
6: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, ज्वारी कोट, इष्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोशाक दौरा सुरुवाल र स्काउटको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर नवीन नेपाली, सम्पर्क नम्बर 049-421-6884-98-44-30-50-30।
0: नवीन टेलरिङ एन्ड कपडा पसल चरीकोट 7 बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन सटर नम्बर 2।
8: आफ्नो रेडियो 106.4 मेगाहर्ट्ज।

0: अहिले दिउँसोको 3 बज्यो।
1: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपछि बाढ़ी हिम पहिरो कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक। तीव्र बेग कारण पूर्व सूचनाका लागि समय नै नपाएको भनाई। एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न। 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिश, प्रधानमन्त्री शाहको शुभकामना। मध्य पूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान। द्वन्द अन्ति, अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्यूड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरूङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाईबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिम चट्टान खस्दा यो आकस्मिक बाढ़ी आएको हो। हिम चट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढ़ीमा रहेको नेपाल चीन सीमासम्म बाढ़ी आइपुग्न केवल 7 मिनट मात्रै लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढ़ीको गति रसुवागढ़ीबाट स्याप्रुग बेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावधी पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाटसम्म पुग्दा प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढ़ी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोड़िएको 5.2 म्याग्निच्यूडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ। बाढ़ीपछि माथिल्लो लेन्दे खोलामा 2 नयाँ प्राकृतिक ताल बनेका छन्, जस सरकारले जोखिममुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउन बिहान 9 बजेदेखि 9:14 भित्र रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलप्रासित उनका मोबाइल प्रयोगकर्तालाई झण्डै 6,78,000 एसएमएस पठाएको थियो। यसैबीच सम्भावित जोखिमलाई ख्याल गरेर भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलप्रासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटौल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केवी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्र निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोह अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपालका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो निर्णयले नेपालको विद्युत पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोशी ढुंगा थपेको बताउनुभयो। यस्तै एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसीसीकी आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकेकै समयमा सकिनु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,89 करोड़ रूपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको। यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अघि बढ़ाइनेछ। एमसीसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन्। सन् 2027 घोषणा हुने 900 एकेडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट्स इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र संरक्षण समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरेको हो। समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नु भएको विज्ञप्ति अनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट 2 नेपाली कथानाक चलचित्र तिनीहरू र गौंथली प्राप्त भएका थिए। यी दुई मध्ये एकाडेमीको मापदण्ड अनुरूप उत्कृष्ट चलचित्र छनौट गर्न समितिले विभिन्न पक्षको मूल्यांकन गरेको हो। चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरेको गहन अध्ययन पश्चात तिनीहरूलाई उत्कृष्ट ठहर गर्दै छनौट गरेको समितिले जनाएको छ। यस छनौटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिश भएको र एसिया पेसिफिक स्क्रीन अवार्डमा मनोनयन भएको चलचित्र एलिफेन्ट्स इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरेको छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ रियासन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नु अघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंकिसीले विदाई गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्र खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवश्यक बैठकमा व्यस्त छन्। गएको फागुन 21 गतेको चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र नागरिकको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेमा आवश्यक रूपमा रहेर छलफल गरिरहेका हुन्। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्कने कार्यक्रम छ। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले प्रदेशगत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शंकर पोखरेलबाट तयार पारेको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। महासचिव पोखरेलको प्रतिवेदनमा धेरै नेताहरूले सहमति जनाएको भए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरेको हो। अब विदेशको खबर। इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ़दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले हिजो टर्की र इराकका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ़न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको चीनिया समाचार संस्था सिन्हुआले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढ़ाउने विषयमा पनि उहाँहरूबीच सहमति भएको छ। त्यसै गरी इराकका विदेश मन्त्री फुआद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। अब खेल खबर। 10 संस्करणको एसीसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल यूएईको दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति 8 बजे शुरू हुनेछ। श्रीलंका साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 वटै संस्करणमा फाइनल खेलेको भारत 7 पटक उपाधि जित्न सफल भएको छ। 6 पटक फाइनल खेलेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेश सन् 2018 उपाधि जितेको थियो। 4 भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेपछि बाढ़ी हिम पहिरो कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक। तीव्र बेका कारण पूर्वानुमान पूर्वसूचनाका लागि समयले नपाएको भनाई। एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न। 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिश, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान। द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै।
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै।
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49 56 66 र 98 41 29 54 81। वेबसाइट झुले.com.np।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: कृषि मन्त्र नार्कसँग
8: बाढीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 बन्ज्याङ मित्र खबरमा तपाईँलाई स्वागत छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई पूर्ण रूपमा प्रविधि मैत्री र आधुनिक बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। घाम पानी धूलो नभनी सड़कको बीचमा जोखिम मोलेर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अहिलेको बाध्यताको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले परम्परागत शैलीलाई विस्थापित गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने बताउनुभयो। यस्तै जथाभावी पार्किङ गर्ने तथा यात्रु चढ़ाउने र ओह्राल्ने प्रवृत्तिलाई रोक्न व्यवस्थित बस स्टप, आधुनिक बस पार्क र वैज्ञानिक पार्किङ स्टेशन निर्माण गर्नुपर्नेमा उहाँको सुझाव छ। राजधानीको बढ़दो शहरीकरण, गाड़ीको चापलाई मध्यनजर गर्दै समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ नियन्त्रण र आपतकालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो। काठमाडौँ महानगरपालिकाले न्यूरोडमा रहेको नेपाल वायु सेवा निगम एनएसीको भवनलाई बहुतले पार्किङ परिणत गर्न संघीय सरकारसँग अनुमति मागेको छ। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सवको अवसरमा आज आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले बढ़दो पार्किङ समस्या समाधानका लागि सीमित ठाउँको अधिकतम सदुपयोग गर्दै अगाडि बढ़ाउने उद्देश्यले यस्तो प्रस्ताव गरेको बताउनुभयो। एनएसी भवनलाई पार्किङमा परिणत गरेपछि विशेष गरी काठमाडौँको मुख्य क्षेत्र रहेको पार्किङ समस्या समाधान गर्न सहयोग पुग्ने महानगरको विश्वास छ। महानगरले काठमाडौँभरको पार्किङ समस्या र त्यसको व्यवस्थापनबारे अध्ययन गरिरहेको पनि कार्यवाहक मेयर डंगोले जानकारी दिनुभयो। विज्ञ मार्फत भइरहेको अध्ययनको प्रतिवेदन केही समयभित्र प्राप्त हुने र त्यसमा दिइएका सुझावका आधारमा पार्किङ व्यवस्थापनको योजना अघि बढ़ाउने उहाँको भनाइ छ। काठमाडौँ महानगरपालिकाले शहरी बाढ़ीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सवमा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार थोरै वर्षा हुँदा पनि काठमाडौँमा बाढ़ी आउने र जनजीवन प्रभावित हुने समस्या बढ़ेपछि वर्षाको पानी संकलन तथा जमीनमा पुनर्भरण गर्न यो अभियान अघि बढ़ाउन लागि हो। बितेका 3 दशकमा भएका अव्यवस्थित शहरीकरण र संरचना निर्माणका कारण अहिले अर्बन फ्ल्यास फ्लड अर्थात शहरी बाढ़ीको मुख्य समस्या निम्तिएको कार्यवाहक मेयर डंगोले बताउनुभयो। पानी पर्दा चैनले सुत्न सक्ने अवस्था नरहेको र विपद व्यवस्थापन टोली रातभर जागरण बस्नुपर्ने बाध्यता भएको भन्दै उहाँले तत्काल गर्न सकिने कामबाटै समाधानको थालनी गर्न यो अभियान शुरू गर्न लागेको बताउनुभयो। र विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सञ्चालित 1 महिने मेला सम्पन्न भएको छ। साउन 28 गतेदेखि शुरू भएको गुणा पर्वको अवसरमा लागेको यो मेला गैराती विधिपूर्वक समापन गरेको हो। धन स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका अनुसार 1 महिनाको अवधिमा झण्डै 2,00,000 स्वदेशी तथा विदेशी भक्तजनले दर्शन गरेका छन्। मेलामा थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरूको विशेष सहभागिता थियो। बौद्ध धर्मावलम्बीहरूले यस अवधिलाई बुद्धले ज्ञान प्राप्त गरेको र मानव कल्याणको सन्देश प्रवाह गरेको पवित्र महिनाको रूपमा लिने गर्दछन्। मेलामा सहभागी भई दर्शन गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ। स्वयम्भूको दर्शनपछि नजिकै रहेका शोभा भगवती र विजेश्वरी लगायत तीर्थस्थलको पनि परिक्रमा गर्ने परम्परा रहिआएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भुटेपछि बाढी हिम पहिरो कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक तीव्र वेगका कारण पूर्व सूचनाका लागि समय नै नपाएको भनाई। काठमाडौँ महानगर काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र आधुनिक बनाउनु पर्नेमा प्रहरी महानिरीक्षक कार्कीको जोड, हात हल्लाएर गर्ने व्यवस्थापनको अन्त्य हुनुपर्ने र बाढीको समस्या घटाउन काठमाडौँ महानगरले रिचार्ज काठमाडौँ महाअभियान चलाउने। अहिलेलाई 4 भन्ज्याङभित्र खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

सामुदायिक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेर चौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको

पस्तो साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा साधारण सभा सम्बन्धी अन्य जानकारीहरू साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा। स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेटरेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 98410170909, 98410170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल। मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार माने तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ। प्रस्तावहरू सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम, सञ्चालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082

1983 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाइ निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध थप जानकारी शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np youtube@milijulikalinchok/6658 फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध गरिन्छ सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ साधारण सभा सञ्चालन हुने मिति 2083 साल असोज 3 गते शनिबार एकाइ नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेलडाँडा दोलखा क्षेत्र सुनखानी कार्यक्रम स्थल कटुवाचौर कालिन्चोक 9 कटुवाचौर दोलखा क्षेत्र बाबरे कार्यक्रम स्थल मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे दोलखा क्षेत्र बाबरे कार्यक्रम स्थल भगवती माध्यमिक विद्यालय कालिन्चोक 3 घ्याङ दोलखा क्षेत्र बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिन्चोक 4 हिलेपानी दोलखा क्षेत्र निकोभूमि कार्यक्रम स्थल निकोभूमि माध्यमिक विद्यालय कालिन्चोक 2 निकोभूमि दोलखा क्षेत्र सिंहटी कार्यक्रम स्थल हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंहटी दोलखा क्षेत्र लिङबाज सोयसाङ कार्यक्रम स्थल घ्याङ्गर डाँडा बिगु गाउँपालिका 4 घ्याङ्गर डाँडा दोलखा क्षेत्र गौरीशंकर कार्यक्रम स्थल नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलखा क्षेत्र थामीचाङ्गु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाङ्गु दोलखा क्षेत्र मागापौवा कार्यक्रम स्थल कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा क्षेत्र काटाकुटी कार्यक्रम स्थल वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलखा क्षेत्र फस्कु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलखा क्षेत्र फस्कु कार्यक्रम स्थल साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 7 कालापानी दोलखा क्षेत्र नामदु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा क्षेत्र मार्बुक कार्यक्रम स्थल वडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा क्षेत्र मैना पोखरी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा क्षेत्र मेलुङ र तामाकोशी गाउँपालिका कार्यक्रम स्थल डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा क्षेत्र लिसङ्खु पाखर कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक
2083 साल असोज 4 गते आइतबार एकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 कार्यक्रम स्थल मसान डाँडा भीमेश्वर नगरपालिका 1 क्षेमावती दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 2 कार्यक्रम स्थल भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 2 दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 3 र 6 कार्यक्रम स्थल कालिन्चोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 4 कार्यक्रम स्थल सर्वमाध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका 4 टहले दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल महेन्द्रदय माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 माटी दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल नयाँ पुल बजार भीमेश्वर नगरपालिका 5 नयाँ पुल दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 किरातीछाप दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 7 कार्यक्रम स्थल कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 7 कार्यक्रम स्थल कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 8 र 9 कार्यक्रम स्थल देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 8 बोस दोलखा 2083 साल असोज 10 गते शनिबार एकाई नम्बर 3 क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397-421-943-421-539-421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।

जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाऊ, सुरक्षित रहौ। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिऊ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौ। खोला नाला, नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौ। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाऊ, सुरक्षित स्थानतर्फ जाऊ। विद्युत तार, पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौ। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा।

स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइ सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन साध्दो बाटो चरीकोट दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट।

0: बुहारी साँच्चीकै मिठो चिया पकाएछ होइन त्यस्तो के हाल्यौ म बुढो मान्छेको हिम्मतै बढेर आयो
1: बुवा पनि यो त हिम्मत चिया हो नि यसमा केही हाल्नु पर्दैन मसलेदार छ
2: हाम्रो गुणस्तर तपाईँको स्वाद तपाईँको सन्तुष्टि हाम्रो चाहना बगानको ताजा हिम्मत चिया
3: ए नानी नातिनी हजुरबालाई दिएर त खान बसिहाल त त्यो सागपात फसुल केही पनि नहाल्नुहोस् है खोकी लाग्छ म त खाँदिन
4: ल ल हाल्दिन अब यो सुत्केरीको बेलामा दही दुध पनि भएन सागपात पनि खान्न भन्छे के भाग लगाउनु खै तँलाई मैले
5: चाहिने कुरा गर्छे दही दुध घिउ दिन किन हुँदैन जति हुन्छ खुरुक्क दे त अनि ए नानी सागपात फलफुलले पनि कहीँ खोकी लाग्छ यस्तो बेलामा त अन्न सागपात फलफुल गेडागुडी दही दुध भए भरको सब थोक खानुपर्छ ए साँच्ची कस्तो बिर्सेको हिजो बेलुका यसलाई भनेर छुट्याएर राखेको मासु कि खै तँ पनि दिइहाल त यस्तो बेलामा त माछा मासु अन्डा जस्तो चिज त टुटाउनै हुँदैन
6: हो त परम्परा संस्कार आनी बानी अल्प ज्ञान वा भ्रमको कारणले गर्भवती वा स्तनपान गराइरहेका महिलालाई आवश्यक पोषण तत्त्वले युक्त विभिन्न खानेकुरा खानबाट कहिल्यै वञ्चित नगराउ यो बेला आमाले जति पोषिलो खानेकुराहरू खान पाउँछिन् आमा र बच्चा दुवैजना शारीरिक र मानसिक रूपले त्यति नै स्वस्थ र तन्दुरुस्त हुन्छन्
7: नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना हरिहर भवन ललितपुर
8: के तपाईँ डाले घाँस तथा फलफुलका बिरुवाको खोजीमा हुनुहुन्छ
9: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्
8: यहाँ राई खन्यु कालो निभारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिङ्गा भटमासे रक्त कमल डेसमोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बा सेटेरिया बडहर जापानिज कटुस बकाइनो नीम टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन् साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्
9: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस् 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ
8: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप सिबाकोटी मोबाइल नम्बर 9865596994 र 9816509963
9: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौं।

सावित्री अगरबत्ती ब्रान्डहरूमा रहेको क्युआर कोडलाई खल्ती एप प्रयोग गरी स्क्यान गर्नुहोस् सनातन र पाउनुहोस् उपहार सनातन। हरेक दिन 10 जनालाई खल्ती एपमा जनही रु 100, योजनाको अवधिमा 20 जनालाई स्मार्ट वाच वा एयरपोड, साथै 5 जनालाई 32 इन्च टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखरा 2। सावित्री अगरबत्तीको स्क्यान सनातन, उपहार सनातन।

0: रेडियो कालिचोक एफएम 106.4 मेगाहर्ट्ज।
1: काल साल पनि माइत आउन पाइएन, पोहोर पनि कोरोनाले त्यस्तै भयो, माइतीले भुले कि भन्ने डर थियो। यो पालि कसै कसै माइत आएर दिदी बहिनीसँग यसरी भेट हुन पाइयो।
2: यो भाइ रहन्जेलसम्म माइतीबाट कुनै माया स्नेहको कमी हुँदैन दिदी, यो भाइको वचन त।
3: माइत आएको दिदी ननाचेर के गफेर बस्यो हो, खुरुक्क नाच्नु न। ओए मादल बोला,

0: इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुबिसु इन्टरनेट अमेजिङ अल द वे
1: सुबिसु इन्टरनेट आयो है नेपाल भर
2: दोलखाको लागि सम्पर्क 049-421-875
3: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस् तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र वेटरेस हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा मोबाइल नम्बर 98-410-1709 आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल
4: ख्याल राख्नुहोस् तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ
5: विचार गर्नुहोस् अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ
4: सम्झना होस् जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
5: याद राख्नुहोस् जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पिर परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा तपाईँले जाड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्
4: यसै कारण होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
5: सजग बन्नुहोस् कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ आफैलाई त्याग्न पनि सक्नुहुन्छ तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न
4: जिम्मेवारी बहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन औषधि खान पैसा पुग्दैन तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ
5: त्यसैले आजैबाट सचेत बनौ जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सी रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
4: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शकको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइन्युट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि। मिति 2083 साल असोज 7 गते, समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म, स्थान छहरा चौतारो मलेपु, उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै। मिति 2083 साल असोज 7 गते, समय मध्याह 12:30 देखि 2:30 सम्म, स्थान श्री सितका माध्यमिक विद्यालय सितका, उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सितका ठुलाखेत। मिति 2083 साल असोज 7 गते, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान भदौरे दुधडेरी प्रतीक्षालय, उपस्थित हुने शेयर सदस्य भदौरे कार्तिके कालीमाटी। मिति 2083 साल असोज 8 गते, समय बिहान 7 बजेदेखि 4 बजेसम्म, स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ, उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर। मिति 2083 साल असोज 8 गते, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान ओडा नम्बर 9 प्रांगण, उपस्थित हुने शेयर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस। मिति 2083 साल असोज 8 गते, समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म, स्थान सामुदायिक भवन पिपलबोट, उपस्थित हुने शेयर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथाजोर। मिति 2083 साल असोज 8 गते, समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म, स्थान सोती बजार, उपस्थित हुने शेयर सदस्य थुम्का मकैबारी भट्टेली। मिति 2083 साल असोज 8 गते, समय मध्याह बाह्र तीस देखि चार बजेसम्म। स्थान मजुवा आधारभूत विद्यालय। उपस्थित हुने शेयर सदस्य माने भटेली, चिसापानी ढुङ्गे निवारे भवटिनी। मिति 2083 साल असोज 10 गते। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। स्थान श्री कालीनाग मन्दिरको हल। उपस्थित हुने शेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू। साधारण सभामा उपस्थित हुने शेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कालिन्चो गाउँपालिका 8, सुनखानी 2 लखा।

0: र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
1: स्वदेशमै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सिप लिएर मात्र जाऊ।
2: वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्। यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौ।
3: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौ र श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
2: अनि तपाईँलाई थाहा छ, तिनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
3: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिई श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम, तलब, सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
1: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
4: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।

स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइ सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट।

0: नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना हरिहर भवन ललितपुर
1: सावित्री अगरबत्ती ब्रान्डहरूमा रहेको क्यूआर कोडलाई खल्ती एप प्रयोग गरी स्क्यान गर्नुहोस् सनातन र पाउनुहोस् उपहार सनातन हरेक दिन 10 जनालाई खल्ती एपमा जनही रु 100 योजनाको अवधिमा 20 जनालाई स्मार्ट वाच वा एयरपोड्स साथै 5 जनालाई 32 इन्च टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखरा 2 सावित्री अगरबत्तीको स्क्यान सनातन उपहार सनातन
2: सुविसु इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविसु इन्टरनेट अमेजिङ अल द वे
3: सुविसु इन्टरनेट आयो है नेपाल भर
4: दोलखाको लागि सम्पर्क 0949-41-875

0: पनि आएन, हामी दुईजना पढ्न जाउँ, चार पढ्न आइसक्यो,
1: अहिलेसम्म छोरा आएको छैन र जाउँ न, जाउँ जानु भयो पढ्नलाई। म छोरी एकतिर भाइसिएर भाइ आएन, भाइ खोज्नु जान्छ, तिमीहरू घर बस्छ।

0: अहिले बेलुकीको 5 बज्यो।
1: हतेरिका, नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
2: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटो कपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
1: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
2: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056386।
1: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
3: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
1: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
3: इन्द्र डेन्टल क्लिनिक
1: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्, भेट्दै भेटिएन।
3: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
1: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिराबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
3: इन्द्र डेन्टल क्लिनिक, चरीकोट बीच बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि। यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
1: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 9841577069। इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट, दोलखा।
4: रमा, ए रमा, के गर्दैछौ?
5: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
4: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन, कुन टेलरमा जाने है?
5: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन डुलाइरहनु भएको?
4: मन डुलाएको हो त, तिमीलाई थाहा छँदैछ नि, आधेपछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाऊ न त, फेरि कति दिनमा तयार पारि हो, मलाई त छिट्टै चाहिएको छ।
5: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
6: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, जुवारी कोट, इस्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोसाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर नवीन नेपाली, सम्पर्क नम्बर 0949638 98 44 30 50 30।
8: नवीन टेलरिङ एन्ड कपडा पसल, चरीकोट 7 बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।
3: होइन ए रमा, कति बेसार हाले कि, हेर हेर, न पिरो छ न केही मसला मिलेको छ, ठस्क बेसार मात्र बनाउँछ त, कसरी खानु यस्तो तरकारी? अब
9: के गर्नु दिदी, अब आफ्नोमा भएको यस्तै छ, यति नै कति दुःखले पिसेको, अलि धुलो नभएर होला मिठो नभएको, एक्लो मान्छे गरिदिने कोही छैनन्।
3: ल, यति कुराले गर्दा तरकारी नै ध्वस्त पारे कि? हाम्रै चरीकोटमा रहेको निकेश मसला उद्योगमा गएर कुटेको भए त मुख मिठाई मिठाई खान पाइहाल्थ्यो नि।
9: हजुर, यहाँ विभिन्न प्रकारको मसला, 12 मसला, बेसार, कुटानी, पिसानी, साथै मसला, खोर्सानी, बेसार तथा सम्पूर्ण मसलाहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: निकेश मसला उद्योग, चरीकोटबाट काठमाडौँ जाने बाटोको बायाँ पट्टि। सम्पर्क मोबाइल नम्बर 9840261311, 9840261311।
10: बाल बालिकालाई हुने निमोनियाका बारे जान्नै पर्ने कुरा, निमोनिया के हो? निमोनिया भनेको श्वास प्रश्वास सम्बन्धी संक्रमण हो जसले फोक्समा असर गर्दछ। निमोनिया कसरी सर्दछ? मुख्यतया बच्चाहरूको नाक र घाँटीमा रहेका संक्रामक जीवाणु वा किटाणुहरू श्वासको माध्यमबाट फोक्ससम्म पुगी निमोनिया गराउन सक्दछ। संक्रमित बच्चाहरूले हाच्छिउ गर्दा वा खोक्दा थुक र सिङ्गाङको छिटाबाट सर्न सक्दछ। निमोनियाको चिन्ह तथा लक्षणहरू के हुन्? ज्वरो आउने, शरीरमा काँडा उम्रने र कम्पन आउने, छिटो छिटो श्वास फेर्ने, श्वास लिँदा र छोड्दा अस्वाभाविक आवाज आउने, कोखा हान्ने, झोल कुरा पिउन नसक्ने वा आमाको दूध राम्ररी चुस्न नसक्ने, धेरै सुत्री रहने वा बिउजाउन गाह्रो हुने, नाकबाट सिङ्गान बग्ने, खोकी लाग्ने। निमोनिया भएका बच्चाहरूमा अन्य स्वास्थ्य समस्याहरू जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण समेत देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह वा लक्षणहरू देखा परेमा तुरन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। मोबाइल नम्बर 98410170909, 98410170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।

0: जिल्लाको एकमात्र जुत्ता तथा चप्पलको होलसेल पसल चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
1: हरेक मनमा छ
2: देवदेशी पहाड अनि गाउँ बस्ती के हिमाल के तराई सबैको चाहना सबैको रोजाई।
0: यहाँ विभिन्न किसिमका नेपाली चाइनिज तथा थाइल्याण्डका उच्च स्तरीय जुत्ता तथा चप्पलहरू होलसेल मूल्यमा बिक्री वितरण गरिनुका साथै नेपाली एस टाइगर तथा एक्सेस ब्रान्डका जुत्ता तथा चप्पलहरू पाइन्छ। हरेक पाइलाको साथी चरीकोट चप्पल पसल प्रोप्राइटर अरुण खड्का 9851049913 9844039913 9844231883 चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
1: हरेक मनमा छ
3: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको संचालक समितिको 12 औं बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा एकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यको छनौट र विविध। साधारण सभा हुने मिति 2083 साल असोज 6 गते एकाई एक कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रग्रामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार, भीमेश्वर नगरपालिका ओडा नम्बर 7 का सदस्यका लागि ओडा कार्यालय भवन मकैबारी, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेयर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गण, समय बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेयर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसैसाथ सूचित गरिन्छ। थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 0494216174912। श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइनुट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि मिति 2083 साल असोज 7 गते समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म स्थान छहरा चौतारो मलेपु उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै मिति 2083 साल असोज 7 गते समय मध्याह 12:30 देखि 2:30 सम्म स्थान श्री सिद्का माध्यमिक विद्यालय सिद्का उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सिद्का ठुलाखेत मिति 2083 साल असोज 7 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान भदौरे दुधडेरी प्रतीक्षालय उपस्थित हुने शेयर सदस्य भदौरे कार्तिके कालीमाटी मिति 2083 साल असोज 8 गते समय बिहान 7 बजेदेखि 4 बजेसम्म स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर मिति 2083 साल असोज 8 गते समय बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान ओडा नम्बर 9 को प्रांगण उपस्थित हुने शेयर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस मिति 2083 साल असोज 8 गते समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म स्थान सामुदायिक भवन पिपल बोर्ड उपस्थित हुने शेयर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथाजोर मिति 2083 साल असोज 8 गते समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म स्थान सोती बजार उपस्थित हुने शेयर सदस्य थुम्का मकैबारी भट्टेली मिति 2083 साल असोज 8 गते समय मध्याह 12:30 देखि 4 बजेसम्म स्थान मजुवा आधारभूत विद्यालय उपस्थित हुने शेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भवटिनी मिति 2083 साल असोज 10 गते समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू साधारण सभामा उपस्थित हुने शेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिन्चो गाउँपालिका 8 सुनखानी 2 लखा

बिरालोको घाँटीमा घन्टी। लुकी मुसा दराजभित्र बसेर टेलिभिजन हेर्दै थियो। बैठक कोठामा सरेदेखि लुकीलाई धेरै कुरामा सजिलो भएको थियो। बैठकमा आएका पाहुनाले खाएर छोडेको वा खसालेको खानेकुराले उसको पेट भरिन्थ्यो भने बिरालोबाट जोगिन पनि सजिलो थियो। बैठक कोठामा राखेको सिसाको खापा भएको किताब राख्ने दराजभित्र उसले आफ्नो न्यानो घर बनाएको थियो। त्यसमाथि थप मजा के थियो भने दराजको सामुन्ने टेलिभिजन थियो। दराजभित्र बसेर सिसाभित्रबाट लुकीले टेलिभिजन हेर्न सक्थ्यो। घरमा घरपट्टि बाबु, आमा, छोरा र छोरी गरी चारजना थिए। बाबुले टेलिभिजन खोलेर समाचार हेर्थ्यो। कहिलेकाहीँ ज्ञान विज्ञान, प्रविधि र आविष्कारका कुरा पनि हेर्ने गर्थ्यो। आमाले कथा श्रृङ्खला कार्यक्रम हेर्न रुचाउँथे। छोरीलाई फिल्म र फेसन मन पर्थ्यो भने सानो छोरा कार्टुन हेर्न भनेपछि हुरुक्क गर्थ्यो। कार्टुनमा पनि उसले टम र जेरी नामक मुसा र बिरालोको कथा निकै रुचाउँथ्यो। लुकीलाई पनि टम र जेरीको कार्टुन कथा मन पर्थ्यो। सुरुमा त बिरालो टम र मुसा जेरीको झगडा मारामार देख्दा लुकी निकै डराउँथ्यो। जेरीले टमलाई झुक्याएको र दुःख दिएर हैरान पारेको देखेर उसलाई निकै रमाइलो लाग्न थाल्यो। जेरीले टमलाई हायल कायल पारेको देख्दा लुकी पेट मिची मिची हाँस्थ्यो। बिहान छोरा र छोरीले स्कूलको गृह कार्य गर्नुपर्ने र दिनभरि स्कूल जाने हुनाले लुकीले बिहान र दिउँसो कार्टुन हेर्न पाउन्नथ्यो। दिउँसो आमाले रुचाएको टेली श्रृङ्खला हेर्थे। दिनभरि बाबु पनि घरमा हुन्नथ्यो। बाबुले बिहान मात्रै टेलिभिजन हेर्ने समय पाउँथ्यो। टेलिभिजनमा उसले समाचार र विज्ञान तथा आविष्कारका च्यानलहरू हेर्थ्यो। लुकीलाई मन परे पनि नपरे पनि ती कार्यक्रमहरू हेर्नु पर्थ्यो। एक बिहान बाबुले टेलिभिजन हेर्दै थियो। वनका जीव जन्तुहरूलाई जोगाउन के प्रयास गरिरहेछ भन्ने कार्यक्रम देखाइँदै थियो। त्यो कार्यक्रम हेरेर लुकीले नयाँ कुरा थाहा पायो। वनमा बस्ने केही पशुपन्छी तिनीहरू बस्ने वन र वासस्थान मासिन थालेको रहेछ। तिनीहरूले खाने फलफूल वनस्पति पनि नपाइन थालेछ। अनि मानिस र अरू जीव जन्तुले तिनको शिकार गर्नाले यो संसारबाटै केही जीव जन्तु हराउन लागेका रहेछन्। तिनीहरूको बस्ने वातावरण संरक्षण गर्ने, मनज्ञ खानेकुरा पुर्याउने र तिनलाई मानिस र अरू जीवहरूबाट जोगाउने प्रयास भइरहेको कुरा पनि टेलिभिजनमा देखाइँदै थियो। लुकीले टेलिभिजन हेर्दै थियो। केही मानिसहरूले वन बिरालोलाई रबरको गोली हानेर बेहोस पारेर समाते। उनीहरूले वन बिरालोको कानको पछाडि सिमीको दाना जत्रो यन्त्र बाँधिदिए। केही बेरपछि वन बिरालो होसमा आयो र दगुरेर वनमा हरायो। मानिसहरू खुसी भए र उनीहरूले एउटा यन्त्रमा हेरे। त्यसमा वन बिरालो कुन दिशामा र कति टाढा छ भन्ने देखाइरहेको थियो। मानिसहरूले धेरै वन बिरालो समाते र ती सबैको कानको पछाडि सिमी जत्रै ट्रान्समिटर यन्त्र जडान गरेर छाडिदिए। यसरी वन बिरालोको दैनिक गतिविधि पत्ता लगाएर तिनीहरूको वासस्थान, भोजन र सुरक्षाको व्यवस्था गर्न सजिलो भएको कुरा लुकीले पनि थाहा पायो। त्यो कार्यक्रम नसिद्धिँदै लुकीको मनमा एउटा महत्वपूर्ण विचार आयो।

थरीका अनेक सिप भएका मुसाहरू आए। लुकी मुसाले टेलिभिजनमा वन बिरालोको जिउमा ट्रान्समिटर जडेर त्यसको गतिविधि थाहा पाउने उपाय गरेको आफूले देखेको कुरा सुनायो। लुकीको कुरा सुनेर धेरै मुसाहरू उत्साहित भए। हुन त बिरालोले घाँटीको घण्टी चुडालेर फ्याले झैं ट्रान्समिटर फाल्न सक्दैनथ्यो। तर समस्या उही थियो, बिरालोको जिउमा कसरी ट्रान्समिटर जड्ने? बुढा मुसाहरूले यसमा पनि पुरानै समस्या देखे, तर जोसिला र होसियार मुसाहरूले यसको पनि उपाय निकाले। उनीहरूले कामको बाँडफाँड गरे। इन्जिनियरिङ क्याम्पसको ल्याबमा बस्ने मुसाले यस्तो ट्रान्समिटर ल्यायो जसबाट निरन्तर एक प्रकारको मसिनो ध्वनि निस्कन्थ्यो। मुसाहरूले मात्रै त्यो ध्वनि सुन्न सक्थे। औषधि पसलको स्टोरमा बस्ने मुसाले निद लाग्ने औषधि ल्यायो। बिरालोले खाने दूध वा मासुमा त्यो औषधि मिसाइदियो भने बिरालो दिनभरि बेहोस भएर निदाउन सक्थ्यो। अस्पतालको अपरेशन कक्षमा बस्ने मुसाले डाक्टरले चिरफार गर्ने र सिउने औजार र सामान ल्यायो। यसबाट बिरालोको पुच्छर वा कुनै अङ्गमा ट्रान्समिटर जडान गरेर सिउन सजिलो भयो। केही मुसाहरूले ढाडे बिरालो कहाँ बस्छ र कहाँ कहाँ चोरेर खान्छ भन्ने पत्ता लगाए। सबै सामान जुटेपछि ढाडे बिरालोले जुन भान्साबाट सधैँ दूध चोरेर खाने गर्छ त्यही भान्सा कोठामा बस्ने मुसाले दूधमा निद लाग्ने औषधिका धेरै चक्की मिसाइदियो। त्यसपछि केही मुसाहरू कहिले बिरालोले दूध चोर्छ र बेहोस हुन्छ भनेर चियो गरेर बसे। राति घरका सबै मानिस निदाइसकेपछि ढाडे बिरालो चाल मारेर भान्सा कोठामा पस्यो। ऊ सरासर दूधको कुँडेतिर गयो र कुँडेभित्रको दूध मजाले पियो। दूध सकिएपछि कुँडेको वरिपरि लागेको खोतर चाटेर खायो। अनि मुख र जुङ्गा चार्दा चार्दै बिरालो निदले लट्ठ परेर त्यही भान्सा कोठाको भुइँमै पल्थ्यो। मौका छोपेर मुसाहरू आआफूले जिम्मा लिएको काम गर्न हतारिए। अस्पतालमा बस्ने तिखे मुसाले चक्कुले बिरालोको मोटो पुच्छरमा गहिरो घाउ बनायो। इन्जिनियरिङ क्याम्पसमा बस्ने मुसाले ट्रान्समिटर पुच्छरमा जडेपछि तिखेले घाउ सिदियो। उसले घाउको वरिपरि ब्यान्डेज बेरेर नफुस्कने गरी बलियोसँग बाँधिदियो। अब ढाडे बिरालो जहाँ गए पनि त्यसको पुच्छरमा जडेको ट्रान्समिटरबाट निस्केको ध्वनि संकेत 5 मिटर वरिपरिका मुसाले सुन्न सक्थे। यसरी ढाडेबाट जोगिन मुसाहरूलाई निकै सजिलो भयो। मुसाहरूलाई अब बिरालोले झुक्क्याएर मार्न नसक्ने भयो। उनीहरूको जीवन अब सजिलो र रमाइलो पनि भयो। तर बिरालोले भने मुसाको सट्टा दूध अनि भान्सा र भण्डार कोठामा भएको माछा मासु रोटी खाएर गुजारा गर्नुपर्ने भयो।

दुवै हातमा लड्डू। चकचके मुसा सर्प नचाउने मानिसको घरभित्र पस्यो। त्यहाँ उसले बाँसका धेरै टोकरीहरू देख्यो। सबै टोकरीमा बिर्को लागेको थियो। टोकरी भित्र के खाने कुरा रहेछ भनी जान्न चकचके उत्सुक भयो। उसले एउटा टोकरीको बिर्कोमा प्वाल पार्यो अनि भित्र पस्यो। टोकरी भित्र सर्प थियो। भोकाएको सर्पले उसलाई एकै गाँस बनायो। पेट पनि भरियो, मुक्त पनि भइयो भन्दै सर्प टोकरीबाट निस्केर दुलो भित्र पस्यो।

स्याल र कुकुरको मितेरी। एउटा स्याल गाउँमा गएर कुखुरा खान पल्केको थियो। स्यालबाट कुखुरालाई जोगाउन गाउँलेहरूले मिलेर एउटा भोटे कुकुर पाले। भोटे कुकुर देखेर स्याल डरायो र केही दिन कुखुरा चोर्न जान छाड्यो। तर उसलाई कुखुराको मासु खाने बानी परिसकेको थियो, यसैले ऊ धेरै बेर चुप लागेर बस्न सकेन। एक दिन उसले कुकुर

0: सधैँ जंगलमा पुर्यायो। त्यहाँ उसले कुकुरलाई चराको मासु खान दियो। चराको मासु खान पाएर कुकुर खुसी भयो। पहिलो पटक चराको मासुको स्वाद पाउँदा उसलाई निकै मिठो लाग्यो। कुकुरलाई खुसी पारेपछि स्यालले भन्यो,
1: हेर दाई, हामी एउटै जातका हौ, किन बैगुनी मान्छेको पछि लागेर मलाई दुःख दिन्छौ? मान्छेको चाकडी गरेर तिमीले के पाउँछौ र? उही एक मुठी झुठो पुरो त हो, कहिल्यै एक टुक्रा मासु दिन्छ? मेरो कुरा मान्यौ भने मैले मारेको शिकारको आधा भाग तिमीलाई दिन्छु। अबदेखि म गाउँमा पस्दा मलाई केही नगर है।
0: कुकुरलाई स्यालको कुरा चित्त बुझ्यो। उसले गाउँबाट स्यालले जतिवटा कुखुरा चोरे पनि त्यसको आधा भाग आफूलाई दिने बाचा गरायो। त्यो दिनदेखि स्यालले साँझ पर्यो कि गाउँमा गएर कुखुरा चोर्न थाल्यो। स्याल गाउँको एकातिर जाँदा कुकुर अर्कोतिर गएर भुक्न थाल्थ्यो र गाउँको निकै रखवारी गरे जस्तो गर्थ्यो। स्यालले पनि इमानदारीका साथ आधा भाग मासु कुकुरलाई दिन्थ्यो। दिनहो जसो मासु खान पाएर कुकुर मोटाउँदै र अल्छी हुँदै गयो। स्याल र कुकुरको यो मितेरी बिचरा गाउँलेहरूले पत्तै पाउन सकेनन्। बरु उनीहरूले एउटा कुकुरले पुगेन, अरू दुई चारवटा कुकुर पाल्न पर्यो भनेर सल्लाह गर्न

0: ए लक्ष्मी, म कहाँ बिहानकै दाल भात बाँकी छ। तरकारी पकाउने अल्छी लाग्यो भने भरे के तरकारी पकाउने सुर्छ कुन्नी? एक कटोरा दिन मलाई पनि दे है।
1: चार दिन भइसक्यो सागमा झोल हालेर साग भात मात्रै खाएको, के पकाउनु पकाउनु?
0: साग खानु त राम्रो हो नि, तर साग भात मात्रैले चाहिँ शरीरलाई चाहिने सबै थरी पोषण पुग्दैन है। बिरामी परियोला नि होस् घर।
1: हो र, अनि के खानु त?
0: हामीले खाना खाँदा सागपात फलफुल सँगसँगै भात ढिँडो रोटी च्याख्ला मध्ये एक थरी, दाल तथा अन्य गेडागुडी मध्ये एक थरी, पशु पक्षीहरूबाट पाइने खानेकुराहरू जस्तै दुध दही मही घिउ माछा मासु अण्डा आदि सबै समेटेर खानुपर्छ। यी खानेकुराहरूमा हाम्रो शरीरलाई चाहिने सबै थरी पोषण तत्वहरू पाइन्छ, जसले हामीलाई स्वस्थ र फुर्तिलो बनाउन मद्दत गर्दछ।
2: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, हरिहर भवन, ललितपुर।
3: जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाऊ, सुरक्षित रहौं। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिऊ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौं। खोला नाला नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौं। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाउँ, सुरक्षित स्थानतर्फ जाउँ। विद्युत तार पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौं। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौं। नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा, दोलखा। श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन, आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल, नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू, संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्ति गर्ने बारे र विविध। वार्षिक साधारण सभा हुने मिति 2083 असोज 8 गते, स्थान भिनपा 5 विसुन्टोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 8 गते, स्थान भिनपा 5 घोक्सिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98-44-23-63-23, मिति 2083 साल असोज 9 गते, स्थान सैलुङ 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 10 गते, स्थान सैलुङ 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 9742472717, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ छ ढुङ्गे बाखुर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क नम्बर 9844236323, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क नम्बर 9742472717, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 झोर मनगाउँ, समय बिहान 10 बजेदेखि 1 बजेसम्म, सम्पर्क नम्बर 9742472717, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 सरन्थली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क नम्बर 9742472717, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क नम्बर 9742472717, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 भैंसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, 9742472717, मिति 2083 साल असोज 15 गते, स्थान मेलुङ 1 पौटी सवाहल, समय 11 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 9844307772, मिति 2083 साल असोज 15 गते, स्थान सैलुङ छ भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि 12 बजेसम्म, सम्पर्क नम्बर 9844236323, मिति 2083 साल असोज 17 गते, स्थान सैलुङ छ महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 9844236323, मिति 2083 साल असोज 18 गते, स्थान सैलुङ 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 9844068624, मिति 2083 साल असोज 21 गते, स्थान सैलुङ छ संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 9844236323। साधारण सभामा उपस्थित चेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 असार मसान्तसम्म नियमित बचत गरेको ऋणको भाका ननागेका चेयर सदस्यहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य जानकारीका लागि 9748877555 9844236323 9845578888 माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला। रमेश बहादुर सुवेदी व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका 6 फस्कु दोलखा।

स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाई सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीको

0: हतेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटो कपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841380561 र 9851050386।
2: बुहारी, साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
3: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
4: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
5: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
1: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
5: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
1: इन्द्र डेन्टल क्लिनिक
5: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
1: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाउ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
5: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासम्म भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको।
1: इन्द्र डेन्टल क्लिनिक, चरीकोट बीच बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
5: प्रोपाइटर इन्द्र मोक्तान, फोन नम्बर 9841057069। इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट, दोलखा।
6: रमा, ए रमा, के गर्दैछौ?
7: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
6: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भने कि होइन? कुन टेलरमा जाने है?
7: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन्डुलाइरहनु भएको?
6: मन्डुलाको हो त, तिमीलाई थाहा छँदैछ नि, आधेपछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाउ न त, फेरि कति दिनमा तयार पारे दिनी हो? मलाई त छिट्टै चाहिएको छ।
7: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
1: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, ज्वारी कोट, इष्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोशाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर नवीन नेपाली, सम्पर्क नम्बर 9941386 र 9944-3050.
9: नवीन टेलरिङ एन्ड कपडा पसल, चरीकोट, 7 बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।

गीत गाउने मयूर। मयूर नाच्नमा नामी थियो, वनमा हुने हरेक नाच प्रतियोगितामा उसले पुरस्कार पाउँथ्यो। तर उसलाई नाच्न जानेर मात्रै चित्त बुझेन, उसलाई कोइलीको जस्तो मिठो स्वरले गाउन पनि मन लाग्यो। उसले कोइली, मैना, जुरेली जस्ता गाउन सिपालु चराहरूसँग गाउन सिकाइदिन अनुरोध गर्यो। उसले ती गाउने चराहरूले भनेको भनेको मान्यो। उनीहरूले खाए जस्तै खानेकुरा खान थाल्यो। दिनदिनै छहराको छेउमा गएर गाउने अभ्यास गर्यो। वनबाट मैनाले खोजेर ल्याइदिएको जडीबुटी खायो। उसले सुरिलो स्वर निकाल्न धेरै मेहनत गर्यो। झण्डै वर्ष दिन जति मेहनत गरेपछि बिस्तारै उसको स्वर फेरिन थाल्यो। एक दिन मयूरको गला राम्ररी खुल्यो। उसको गलाबाट यस्तो मिठो स्वर निस्कन थाल्यो कि त्यस्तो मिठो स्वरमा अहिलेसम्म कुनै चराले पनि गाएको थिएन। मयूरको गीत सुनेर जस्तै रिसाह जन्तु पनि सुधो हुन्थ्यो। भोको चितुवाले पनि मृग मार्न बिर्सेर उसको गीतमा रमाउँथ्यो। मयूरले गीत गाउन थालेपछि वनमा शान्ति छाउँथ्यो। मयूर मिठो गाउन सक्ने भएकोमा आफै दङ्ग पर्यो। नाच्नमा त ऊ सिपालु छँदै थियो, अब उसले आफैले गाएको गीतमा नाच्न थाल्यो। आफै गाउँदै ऊ हावा झैं हलुङ्गो भएर नाच्थ्यो। उसले गाउँदै नाचेको हेर्न वनका जनावर र चराहरू झुम्मिन्थे। मयूरको गीतको बयान एक कान दुई कान हुँदै वन बाहिर पनि फैलियो। मानिसको समाजमा पनि मयूरको गीतको चर्चा हुन थाल्यो। मानिसले मयूरको नाच त हेरेकै थियो, अब उसलाई मयूरको गीत पनि सुन्न मन लाग्यो। मानिस जाल लिएर वनमा गयो र मयूरलाई समातेर घरमा ल्यायो। उसले फलामको ठूलो पिजडा बनाउन लगायो र मयूरलाई पिजडामा थुन्यो। नाच्ने गुण हुँदा हुँदै गाउने पनि गुण हासिल गरेकोमा मयूर पछुतायो। एउटै गुणमा सन्तोष गरेको भए आज यो दुर्दशा हुने थिएन।

बिरालोको घाँटीमा घन्टी। लुकी मुसा दराजभित्र बसेर टेलिभिजन हेर्दै थियो। बैठक कोठामा सरेदेखि लुकीलाई धेरै कुरामा सजिलो भएको थियो। बैठकमा आएका पाहुनाले खाएर छोडेको वा खसालेको खानेकुराले उसको पेट भरिन्थ्यो भने बिरालोबाट जोगिन पनि सजिलो थियो। बैठक कोठामा राखेको सिसाको खापा भएको किताब राख्ने दराजभित्र उसले आफ्नो न्यानो घर बनाएको थियो। त्यसमाथि थप मजा के थियो भने दराजको सामुन्ने टेलिभिजन थियो। दराजभित्र बसेर सिसाभित्रबाट लुकीले टेलिभिजन हेर्न सक्थ्यो। घरमा घरपट्टि बाबु, आमा, छोरा र छोरी गरी चारजना थिए। बाबुले टेलिभिजन खोलेर समाचार हेर्थ्यो। कहिलेकाहीँ ज्ञान विज्ञान, प्रविधि र आविष्कारका कुरा पनि हेर्ने गर्थ्यो। आमाले कथा श्रृङ्खला कार्यक्रम हेर्न रुचाउँथे। छोरीलाई फिल्म र फेसन मन पर्थ्यो भने सानो छोरा कार्टुन हेर्न भनेपछि हुरुक्क गर्थ्यो। कार्टुनमा पनि उसले टम र जेरी नामक मुसा र बिरालोको कथा निकै रुचाउँथ्यो। लुकीलाई पनि टम र जेरीको कार्टुन कथा मन पर्थ्यो। सुरुमा त बिरालो टम र मुसा जेरीको झगडा मारामार देख्दा लुकी निकै डराउँथ्यो। जेरीले टमलाई झुक्याएको र दुःख दिएर हैरान पारेको देखेर उसलाई निकै रमाइलो लाग्न थाल्यो। जेरीले टमलाई हायल कायल पारेको देख्दा लुकी पेट मिची मिची हाँस्थ्यो। बिहान छोरा र छोरीले स्कूलको गृह कार्य गर्नुपर्ने र दिनभरि स्कूल जाने हुनाले लुकीले बिहान र दिउँसो कार्टुन हेर्न पाउन्नथ्यो। दिउँसो आमाले रुचाएको टेली श्रृङ्खला हेर्थे। दिनभरि बाबु पनि घरमा हुन्नथ्यो। बाबुले बिहान मात्रै टेलिभिजन हेर्ने समय पाउँथ्यो। टेलिभिजनमा उसले समाचार र विज्ञान तथा आविष्कारका च्यानलहरू हेर्थ्यो। लुकीलाई मन परे पनि नपरे पनि ती कार्यक्रमहरू हेर्नु पर्थ्यो। एक बिहान बाबुले टेलिभिजन हेर्दै थियो। वनका जीव जन्तुहरूलाई जोगाउन के प्रयास गरिरहेछ भन्ने कार्यक्रम देखाइँदै थियो। त्यो कार्यक्रम हेरेर लुकीले नयाँ कुरा थाहा पायो। वनमा बस्ने केही पशुपन्छी तिनीहरू बस्ने वन र बासस्थान मासिन थालेको रहेछ। तिनीहरूले खाने फलफूल वनस्पति पनि नपाइन थालेछ। अनि मानिस र अरू जीव जन्तुले तिनको शिकार गर्नाले यो संसारबाटै केही जीव जन्तु हराउन लागेका रहेछन्। तिनीहरूको बस्ने वातावरण संरक्षण गर्ने, मनज्ञ खानेकुरा पुर्याउने र तिनलाई मानिस र अरू जीवहरूबाट जोगाउने प्रयास भइरहेको कुरा पनि टेलिभिजनमा देखाइँदै थियो। लुकीले टेलिभिजन हेर्दै थियो। केही मानिसहरूले वन बिरालोलाई रबरको गोली हानेर बेहोस पारेर समाते। उनीहरूले वन बिरालोको कानको पछाडि सिमीको दाना जत्रो यन्त्र बाँधिदिए। केही बेरपछि वन बिरालो होसमा आयो र दगुरेर वनमा हरायो। मानिसहरू खुसी भए र उनीहरूले एउटा यन्त्रमा हेरे। त्यसमा वन बिरालो कुन दिशामा रुकिले पनि थाहा पायो। त्यो कार्यक्रम नसिद्धिँदै लुकीको मनमा एउटा महत्वपूर्ण विचार आयो। बिरालोबाट जोगिन सजिलो होला भनेर मुसाहरूले बिरालोको घाँटीमा घण्टी बाँध्ने प्रयास गरेको धेरै वर्ष भयो। यो प्रयासमा धेरै मुसाले ज्यान पनि गुमाए। तैपनि तिनीहरूले यो प्रयास रोकेका थिएनन्। मुसाहरूको यो ऐतिहासिक प्रयास अब सफल हुन्छ भन्ने लुकीलाई लाग्यो। ऊ आफ्ना साथीहरूलाई खोज्न गयो। साथीहरूलाई भेटेर लुकीले मुसाहरूको भेला डाक्यो। भेलामा बुढापाका मुसाहरू, दुलोदेखि दरबारसम्म बस्ने मुसाहरू, तन्नेरी मुसा, बुद्धिमान मुसा, जोसिला मुसा, बलिया मुसा, लड्न भिड्न खप्पिस मुसा आदि अनेक थरीका अनेक सिप भएका मुसाहरू आए।
लुकी मुसाले टेलिभिजनमा वन बिरालोको जिउमा ट्रान्समिटर जडेर त्यसको गतिविधि थाहा पाउने उपाय गरेको आफूले देखेको कुरा सुनायो। लुकीको कुरा सुनेर धेरै मुसाहरू उत्साहित भए। हुन त बिरालोले घाँटीको घण्टी चुडालेर फ्याले झैं ट्रान्समिटर फाल्न सक्दैनथ्यो। तर समस्या उही थियो, बिरालोको जिउमा कसरी ट्रान्समिटर जड्ने? बुढा मुसाहरूले यसमा पनि पुरानै समस्या देखे, तर जोसिला र होसियार मुसाहरूले यसको पनि उपाय निकाले। उनीहरूले कामको बाँडफाँड गरे। इन्जिनियरिङ क्याम्पसको ल्याबमा बस्ने मुसाले यस्तो ट्रान्समिटर ल्यायो जसबाट निरन्तर एक प्रकारको मसिनो ध्वनि निस्कन्थ्यो। मुसाहरूले मात्रै त्यो ध्वनि सुन्न सक्थे। औषधि पसलको स्टोरमा बस्ने मुसाले निद लाग्ने औषधि ल्यायो। बिरालोले खाने दूध वा मासुमा त्यो औषधि मिसाइदियो भने बिरालो दिनभरि बेहोस भएर निदाउन सक्थ्यो। अस्पतालको अपरेशन कक्षमा बस्ने मुसाले डाक्टरले चिरफार गर्ने र सिउने औजार र सामान ल्यायो। यसबाट बिरालोको पुच्छर वा कुनै अङ्गमा ट्रान्समिटर जडान गरेर सिउन सजिलो भयो। केही मुसाहरूले ढाडे बिरालो कहाँ बस्छ र कहाँ कहाँ चोरेर खान्छ भन्ने पत्ता लगाए। सबै सामान जुटेपछि ढाडे बिरालोले जुन भान्साबाट सधैँ दूध चोरेर खाने गर्छ त्यही भान्सा कोठामा बस्ने मुसाले दूधमा निद लाग्ने औषधिका धेरै चक्की मिसाइदियो। त्यसपछि केही मुसाहरू कहिले बिरालोले दूध चोर्छ र बेहोस हुन्छ भनेर चियो गरेर बसे। राति घरका सबै मानिस निदाइसकेपछि ढाडे बिरालो चाल मारेर भान्सा कोठामा पस्यो। ऊ सरासर दूधको कुँडेतिर गयो र कुँडेभित्रको दूध मजाले पियो। दूध सकिएपछि कुँडेको वरिपरि लागेको खोतर चाटेर खायो। अनि मुख र जुङ्गा चार्दा चार्दै बिरालो निदले लट्ठ परेर त्यही भान्सा कोठाको भुइँमै पल्थ्यो। मौका छोपेर मुसाहरू आआफूले जिम्मा लिएको काम गर्न हतारिए। अस्पतालमा बस्ने तिखे मुसाले चक्कुले बिरालोको मोटो पुच्छरमा गहिरो घाउ बनायो। इन्जिनियरिङ क्याम्पसमा बस्ने मुसाले ट्रान्समिटर पुच्छरमा जडेपछि तिखेले घाउ सिदियो। उसले घाउको वरिपरि ब्यान्डेज बेरेर नफुस्कने गरी बलियोसँग बाँधिदियो। अब ढाडे बिरालो जहाँ गए पनि त्यसको पुच्छरमा जडेको ट्रान्समिटरबाट निस्केको ध्वनि संकेत 5 मिटर वरिपरिका मुसाले सुन्न सक्थे। यसरी ढाडेबाट जोगिन मुसाहरूलाई निकै सजिलो भयो। मुसाहरूलाई अब बिरालोले झुक्क्याएर मार्न नसक्ने भयो। उनीहरूको जीवन अब सजिलो र रमाइलो पनि भयो। तर बिरालोले भने मुसाको सट्टा दूध अनि भान्सा र भण्डार कोठामा भएको माछा मासु रोटी खाएर गुजारा गर्नुपर्ने भयो।

दुवै हातमा लड्डु। चकचके मुसा सर्प नचाउने मानिसको घरभित्र पस्यो। त्यहाँ उसले बाँसका धेरै टोकरीहरू देख्यो। सबै टोकरीमा बिर्को लागेको थियो। टोकरी भित्र के खाने कुरा रहेछ भनी जान्न चकचके उत्सुक भयो। उसले एउटा टोकरी

0: अहिले बेलुकीको 6 बज्यो।
1: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्य ज्यूहरूमा आफूलाई बाहेक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरचौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरू को पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा। स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेटरेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 98410-1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।

0: जिल्लाको एक मात्र जुत्ता तथा चप्पलको होलसेल पसल चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
1: देख बेसी पहाड अनि गाउँ बस्ती के हिमाल के तराई सबैको चाहना सबैको रोजाई।
0: यहाँ विभिन्न किसिमका नेपाली चाइनिज तथा थाइल्याण्डका उच्च स्तरीय जुत्ता तथा चप्पलहरू होलसेल मूल्यमा बिक्री वितरण गरिनुका साथै नेपाली एच टाइगर तथा एक्सेस ब्रान्डका जुत्ता तथा चप्पलहरू पाइन्छ। हरेक पाइलाको साथी चरीकोट चप्पल पसल प्रोपाइटर अरुण खड्का 9851149913 9844309913 9844231883 चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
2: मेरो कर तिर्नु पर्ने थियो,
3: मेरो पनि संस्था दर्ता र ब्याड दर्ता गर्नु थियो,
4: मेरो समूह अनि व्यवसाय पनि बन्द गर्नु पनि छ,
3: मेरो ईटीडीएस पनि गर्नु थियो,
2: मेरो व्यवसायिक योजना पनि बनाउनु छ। हो, यी सबै सेवाहरू अब चैकोट कर सेवा कन्सल्टेन्सीमा। अब व्यवसायिक कर तथा भ्याटको लागि कुनै झन्झट बिना समस्याको समाधान हामी गरिदिनेछौ। के तपाईँको संस्था समूह क्लब दर्ता गर्नुपर्नेछ? बैंक वित्तीय विवरण तथा व्यावसायिक योजना बनाउनु पर्नेछ? यदि कम्पनी दर्ता कम्पनी अध्यावधि सेयर लागतको काम गर्नुपर्नेछ? कर चुक्ता लिनुपर्नेछ? ईटीडीएस तथा भ्याट विवरण बुझाउनु पर्नेछ? यस्तै करसँग सम्बन्धित झन्झटमा हुनुहुन्छ भने चैकोट कर सेवा कन्सल्टेन्सीलाई सम्झनुहोस्। तपाईँ चाहनुहुन्छ भने हामी तपाईँको व्यवसायलाई सिस्टमेटिक बनाउन हरदम तत्पर रहनेछौ।
5: सम्पर्क नम्बर संगम भुक्तान 9860309057 विवेक चौहान 9843973 र धनराज तमाङ 9844939091। चरीकोट कर सेवा कन्सल्टेन्सी चरीकोट दोलखा अदिति कम्प्लेक्स भएको घरमा।
6: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
7: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
6: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
7: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई छेनिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा तपाईँले जाँड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्।
6: यसै कारण होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
7: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न।
6: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
7: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
6: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीं कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शकको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 0098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
8: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा एकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यको छनौट र विविध। साधारण सभा हुने मिति 2083 साल असोज 6 गते, एकाई एक कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रग्रामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार, भीमेश्वर नगरपालिका ओडा नम्बर 7 का सदस्यका लागि ओडा कार्यालय भवन मकैबारी, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेयर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गण, समय बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेयर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसैसा सूचित गरिन्छ। थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 0494-421-421-912। श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइन्युट बन्द गर्न सेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने सेयर सदस्य आमन्त्रित अतिथि मिति 2083 साल असोज 7 गते समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म स्थान छहरा चौतारो मलेपु उपस्थित हुने सेयर सदस्य मलेपु टोल सबै मिति 2083 साल असोज 7 गते समय मध्याह 12:30 देखि 2:30 सम्म स्थान श्री सिद्का माध्यमिक विद्यालय सिद्का उपस्थित हुने सेयर सदस्य तोरीखेत झमार्सी सिद्का ठुलाखेत मिति 2083 साल असोज 7 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान भदौरे दुधडेरी प्रतीक्षालय उपस्थित हुने सेयर सदस्य भदौरे कार्तिके कालीमाटी मिति 2083 साल असोज 8 गते समय बिहान 7 बजेदेखि 4 बजेसम्म स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ उपस्थित हुने सेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर मिति 2083 साल असोज 8 गते समय बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान ओडा नम्बर 9 को प्रांगण उपस्थित हुने सेयर सदस्य माथिल्लो साबिक सुन्द्रावती गाविस मिति 2083 साल असोज 8 गते समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म स्थान सामुदायिक भवन पिपल बोर्ड उपस्थित हुने सेयर सदस्य मार्से ढिन्डाकाउले पोखरी नामथाजोर मिति 2083 साल असोज 8 गते समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म स्थान सोती बजार उपस्थित हुने सेयर सदस्य थुम्का मकैबारी भट्टेली मिति 2083 साल असोज 8 गते समय मध्याह 12:30 देखि 4 बजेसम्म स्थान मजुवा आधारभूत विद्यालय उपस्थित हुने सेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भवटिनी मिति 2083 साल असोज 10 गते समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने सेयर सदस्य साबिक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू साधारण सभामा उपस्थित हुने सेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिन्चो गाउँपालिका 8 सुनखानी दोलखा

नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

0: स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सिप लिएर मात्र जाऊ।
1: वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्। यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौ।
2: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौ र श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
1: अनि तपाईँलाई थाहा छ, तिनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
2: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिए श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम, तलब, सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
0: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
3: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
4: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइ सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्यबाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीको।

0: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन दुख्ने भयो। यो चरिकोटमा केही उपाय नहुने हो कि के हो?
1: कहाँ उपचार गरेको नि? तिमी चरिकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
0: चरिकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
1: इन्द्र डेन्टल क्लिनिक
0: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
1: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाउ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
2: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने डेन्टल ल्याबको सहित व्यवस्था रहेको
1: इन्द्र डेन्टल क्लिनिक चरिकोट पीस बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरिकोट धाउनै पर्दैन।
2: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 98 41 57 70 69। इन्द्र डेन्टल क्लिनिक प्राली, चरिकोट, दोलखा।
3: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाए बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध वार्षिक साधारण सभा सञ्चालन हुने मिति 2083 साल भदौ 26 गते, स्थान ठुलोपातल चिपचिपे, क्षेत्र साविक ठुलोपातल गाविस, ओडा नम्बर 1 2 3 6 7 8 र 9, मिति 2083 साल भदौ 26 गते, स्थान ठुलोपातल निगाले, क्षेत्र साविक ठुलोपातल गाविस, ओडा नम्बर 4 र 5, जिरी नगरपालिका, 83 साल भदौ 27 गते, स्थान नामदु बैतेश्वर माध्यमिक विद्यालय, क्षेत्र बैतेश्वर, ओडा नम्बर 6, ओडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी, ओडा नम्बर 5 को निमकोट, मिति 2083 साल भदौ 28 गते, स्थान गैरीमुदी जनज्योति माध्यमिक विद्यालय, क्षेत्र साविक गैरीमुदी र मिर्गे गाविस, मिति 2083 साल भदौ 29 गते, स्थान जुङ्गु नीलकण्ठेश्वर माध्यमिक विद्यालय, क्षेत्र गौरीशंकर गाउँपालिका, मिति 2083 साल भदौ 30 गते, स्थान क्षेत्रपा बैतेश्वर गाउँपालिकाको ओडा नम्बर 8 को ओडा कार्यालय, क्षेत्र साविक क्षेत्रपा गाविस र साविक जुङ्गु गाविसको गैरी र उर्लिनी, मिति 2083 साल असोज 1 गते, स्थान मार्बु ओडा कार्यालय, क्षेत्र बैतेश्वर, ओडा नम्बर 7, मिति 2083 साल असोज 2 गते, स्थान चरिकोट हाम्रो रेडियोको हल, क्षेत्र भीमेश्वर नगरपालिका, कालिन्चोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका, मिति 2083 असोज 3 गते, स्थान रोयल बैंकुट जरीबुटी, क्षेत्र काभ्रे पलाञ्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, मिति 2083 साल असोज 5 गते, स्थान मुख्य कार्यालय मैना पोखरी, क्षेत्र बैतेश्वर वडा नम्बर 4 र 5, वडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर वडा नम्बर 8 को एबो। साधारण सभा हुने समय बिहान 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिमको योग्यता पुगेको हुनुपर्नेछ। मिति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्नेछ। सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्नेछ। ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्नेछ। साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ। परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन। सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 असोज 5 गतेको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ। थप जानकारीका लागि संस्थाको तपसिल बमोजिमको सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। मुख्य कार्यालय मैना पोखरी 0494411030, नामदु सेवा केन्द्र नामदु 98513222136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98513222136, जुंगु सेवा केन्द्र जुंगु 98513222141, चरीकोट सेवा केन्द्र चरीकोट 98513222134, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513222147। बेजबहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5 मैना पोखरी दोलखा।

सावित्री अगरबत्ती ब्रान्डहरूमा रहेको क्युआर कोडलाई खल्ती एप प्रयोग गरी स्क्यान गर्नुहोस् सनातन र पाउनुहोस् उपहार सनातन। हरेक दिन 10 जनालाई खल्ती एपमा जनही रु 100 योजनाको अवधिमा 20 जनालाई स्मार्ट वाच वा एयरपोड साथै 5 जनालाई 32 इन्च टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखरा 2। सावित्री अगरबत्तीको स्क्यान सनातन उपहार सनातन।

0: अहिले बेलुकीको 7 बज्यो।
1: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका सेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरे चौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरू को पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। लागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा।
2: श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी सम्पन्न हौ। प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला र थुन, बाघको पञ्जा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा दर्शन दिने गर्दछ। गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, नवग्रह शान्ति, चण्डी, सवालाख बत्ती बालेर दर्शन गरेपछि आफ्नो मनोकामना पूरा हुने, आपद विपद र दुर्घटना हुनबाट जोगाउने, प्रख्यात यस गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: समय आउँछ पर्खदैन, बगेको खोला फर्कदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो। श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन संस्था परिवार, मेलुङ गाउँपालिका ओडा नम्बर 2 घ्याङ सुकाठोकर दोलखा। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 98510 66165।

मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 औं बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार माने तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ। प्रस्तावहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव, प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारी शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok साकोस 6358, फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाइगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ। साधारण सभा सञ्चालन हुने मिति 2083 साल असोज 3 गते शनिबार। एकाइ नम्बर 1, क्षेत्र सुनखानी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा। क्षेत्र सुनखानी, कार्यक्रम स्थल कटुवाचौर कालिन्चोक 9 कटुवाचौर दोलखा। क्षेत्र बाबरे, कार्यक्रम स्थल मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे दोलखा। क्षेत्र बाबरे, कार्यक्रम स्थल भगवती माध्यमिक विद्यालय कालिन्चोक 3 घ्याङ दोलखा। क्षेत्र बाबरे, हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिन्चोक 4 हिलेपानी दोलखा। क्षेत्र निकोभूमि, कार्यक्रम स्थल निकोभूमि माध्यमिक विद्यालय कालिन्चोक 2 निकोभूमि दोलखा।
क्षेत्र सिंहटी कार्यक्रम स्थल हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंहटी दोलखा क्षेत्र लिङ्बा सोयसाङ कार्यक्रम स्थल घ्याङ्गर डाँडा बिगु गाउँपालिका 4 घ्याङ्गर डाँडा दोलखा क्षेत्र गौरीशंकर कार्यक्रम स्थल नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलखा क्षेत्र थामीचाङ्गु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाङ्गु दोलखा क्षेत्र मागापौवा कार्यक्रम स्थल कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा क्षेत्र काटाकुटी कार्यक्रम स्थल वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलखा क्षेत्र फस्कु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलखा क्षेत्र फस्कु कार्यक्रम स्थल साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 7 कालापानी दोलखा क्षेत्र नामदु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा क्षेत्र मार्बुक कार्यक्रम स्थल वडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा क्षेत्र मैना पोखरी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा क्षेत्र मेलुङ र तामाकोशी गाउँपालिका कार्यक्रम स्थल डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा क्षेत्र लिसङ्खु पाखर कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक 2083 साल असोज 4 गते आइतबार एकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 कार्यक्रम स्थल मसान डाँडा भीमेश्वर नगरपालिका 1 क्षेमावती दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 2 कार्यक्रम स्थल भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 2 दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 3 र 6 कार्यक्रम स्थल कालिन्चोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 4 कार्यक्रम स्थल सर्वमाध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका 4 टहले दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल महेन्द्रदय माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 माटी दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल नयाँ पुल बजार भीमेश्वर नगरपालिका 5 नयाँ पुल दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 किराती 7 दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 7 कार्यक्रम स्थल कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 7 कार्यक्रम स्थल कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 8 र 9 कार्यक्रम स्थल देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 8 बोस दोलखा 2083 साल असोज 10 गते शनिबार एकाई नम्बर 3 क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।

जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाउ, सुरक्षित रहौं। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिउ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौं। खोला नाला, नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौं। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाउ, सुरक्षित स्थानतर्फ जाउँ। विद्युत तार, पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौं। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौं। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा।

0: बुहारी साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
1: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
2: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
3: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। मोबाइल नम्बर 98410170909, 98410170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ, नेपाल।
4: होइन ए रमा, कति बेसार हाले कि, हेर हेर, न पिरो छ न केही मसला मिलेको छ, ठ्वास बेसार मात्र बनाउँछ त, कसरी खानु यस्तो तरकारी? अब के गर्नु दिदी, अब आफ्नोमा भएको यस्तै छ, यति नै कति दुःखले पिसेको, अलि धुलो नभएर होला मिठो नभएको, एक्लो मान्छे गरिदिने कोही छैन।
5: ल, यति कुराले गर्दा तरकारी नै ध्वस्त पारे कि? हाम्रै चरीकोटमा रहेको निकेश मसला उद्योगमा गएर कुटेको भए त मुख मिठाई मिठाई खान पाइहाल्थ्यो नि।
6: हजुर, यहाँ विभिन्न प्रकारको मसला, बाह्र मसला, बेसार, कुटानी, पिसानी, साथै मसला, खोर्सानी, बेसार तथा सम्पूर्ण मसलाहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: निकेश मसला उद्योग, चरीकोटबाट काठमाडौँ जाने बाटोको बायाँ पट्टि। सम्पर्क मोबाइल नम्बर 98406-2631-11, 98406-2631-11।
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले

पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव, स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट।

0: दाइ गट्टो पनि राम्रो छ, लानु न हेर्नु त कस्तो राम्रो छ।
1: बुढी यो अदरको खुजुरा गर न।
0: साथमा त छैन पैसा, कहाँबाट दिनु? लानुहोस् दिनु है।

हेर बुढी, हामीले बिहे गरेको नि 1.5 वर्ष भइसक्यो। हामीले धेरै दुःख गर्यौँ। अब हामी हाम्रो सन्तानका लागि म सहर पस्छु।

0: अहिले रातिको 8 बज्यो।
1: हतेरिका, नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने, सोधौ त कसलाई सोधौ?
2: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरुन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेसन, फोटो कपी अनि मायाको चिन्हो, ठूलो फ्रेममा फोटो सजाउने काम र कफ, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
1: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
2: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरिकोट बिच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056386।
3: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरिकोटमा केही उपाय नहुने हो कि के हो?
2: कहाँ उपचार गरेको नि? तिमी चरिकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
3: चरिकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
2: इन्द्र डेन्टल क्लिनिक
3: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्, भेट्दै भेटिएन।
2: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि पेसासिलो पनि।
4: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
2: इन्द्र डेन्टल क्लिनिक, चरिकोट बिच बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरिकोट धाउनै पर्दैन।
4: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 9841577069। इन्द्र डेन्टल क्लिनिक प्राली, चरिकोट, दोलखा।
5: रमा, ए रमा, के गर्दैछौ?
6: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
5: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन, कुन टेलर्समा जाने है?
6: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन डुलाइरहनु भएको?
5: मन डुलाएको हो त, तिमीलाई थाहा छँदैछ नि, आधेपछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाऊ न त, फेरि कति दिनमा तयार पारि हो, मलाई त छिट्टै चाहिएको छ।
6: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
2: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, ज्वारी कोट, इष्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोशाक दौरा सुरुवाल र स्काउटको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर नवीन नेपाली, सम्पर्क नम्बर 09-4138-98-44-30-50-30।
8: नवीन टेलरिङ एन्ड कपडा पसल, चरिकोट, 7 बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।
9: सुविस्को इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्को इन्टरनेट, अमेजिङ अल द वे।
2: दोलखाको लागि सम्पर्क 09-4421-875।
10: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। एस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरचौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरू को पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा। स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।

0: लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौँ, यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
0: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा तपाईँले जाँड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्।
0: यसै कारण होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब ल किन त्याग्न सक्नुहुन्न।
0: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
0: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शकको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: बुहारी, साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
3: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
4: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
5: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य, नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइन्युट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि मिति 2083 साल असोज 7 गते समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म स्थान छहरा चौतारो मलेपु उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै मिति 2083 साल असोज 7 गते समय मध्याह 12:30 देखि 2:30 सम्म स्थान श्री सिद्का माध्यमिक विद्यालय सिद्का उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सिद्का ठुलाखेत मिति 2083 साल असोज 7 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान भदौरे दुधडेरी प्रतीक्षालय उपस्थित हुने शेयर सदस्य भदौरे कात्तिके कालीमाटी मिति 2083 साल असोज 8 गते समय बिहान 7 बजेदेखि 4 बजेसम्म स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर मिति 2083 साल असोज 8 गते समय बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान ओडा नम्बर 9 को प्रांगण उपस्थित हुने शेयर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस मिति 2083 साल असोज 8 गते समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म स्थान सामुदायिक भवन पिपल बोर्ड उपस्थित हुने स्व आधारभूत विद्यालय उपस्थित हुने शेयर सदस्य माने भटेली चिसापानी ढुङ्गे निवारे भवटिनी मिति 2083 साल असोज 10 गते समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू साधारण सभामा उपस्थित हुने शेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिन्चो गाउँपालिका 8 सुनखानी 2

ख्याल राख्नुहोस्। तपाई स्वस्थ हुन तपाईले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोग

0: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
1: स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सिप लिएर मात्र जाऊ।
2: वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्, यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौ।
3: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
2: अनि तपाईँलाई थाहा छ, तिनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
3: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र

0: प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिए श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम तलब सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
1: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
2: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
3: तपाईको आफ्नो रेडियो कालिचोक FM 106.4 मेगाहर्ज।

0: अहिले रातिको 9 बज्यो।
1: बुहारी साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
2: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
3: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
4: जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाऊ, सुरक्षित रहौ। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिऊ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौ। खोला नाला, नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौं। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाऊ, सुरक्षित स्थानतर्फ जाऊ। विद्युत तार, पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौ। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीको

0: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेसन, फोटो कपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कफ, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: हाइट, यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841380561 र 9851056386।

0: लो आयो है 150
1: होइन के आयो
0: डिप्सर पोल्ट्री फार्ममा गिरिराज कुखुराको चल्ला 150 नै पाइन्छ नि।
1: ओहो मलाई नि गिरिराज कुखुराको चल्ला चाहिएको थियो, कहाँनिर छ यो फर्म?
0: हाम्रै चरिकोट बजारमा रहेको बिजुली अफिसको घर मुनि रहेको छ, ठ्याक्कै बिजुलीको पैसा तिर्न जाँदा नजिकै पर्छ।
1: यो हप्ता बिजुलीको पैसा पनि तिर्नु छ, त्यतै जाँदाखेरि गिरिराजको चल्ला पनि लिएर आउनु पर्ला।
2: उन्नत जातका गिरिराज चल्ला पाइने एकमात्र ठाउँ देवसोर गिरिराज पोल्ट्री फार्म। हामी कहाँ कुखुरा पालनका लागि चाहिने दाना पानीको भाँडा, गुणस्तरीय दाना र कुखुरा पालन व्यवसायका लागि आवश्यक परामर्श पनि दिइन्छ।
1: प्रोपाइटर दिपेन्द्र कार्की, दिप्सोर गिरिराज पोल्ट्री फार्म, चरीकोट दोलखा, नेपाल विद्युत प्राधिकरणको घर मुनि। सम्पर्क मोबाइल नम्बर 9844649931 र 9

0: 17 160 50 20।
1: नझुकिनु होला है, गिरिराज कुखुराको चल्ला किन्दा दिपसोर पोल्ट्री फार्ममा नै गएर किन्नु होला।
2: साथै यसको शाखा सातो बाटोबाट काठमाडौँ जाने बाटोमा भीमेश्वर मसला उद्योग भएको घरमा रहेको छ।
3: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरिकोटमा केही उपाय नहुने हो कि के हो?
4: कहाँ उपचार गरेको नि? तिमी चरिकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
3: चरिकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
4: इन्द्र डेन्टल क्लिनिक
3: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
4: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि सरेको छ, अब त्यही जाउ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याप्छ नै छ, सजिलो पनि विश्वासिलो पनि।
3: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, घिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने डेन्टल ल्याबको सहित व्यवस्था रहेको
4: इन्द्र डेन्टल क्लिनिक चरिकोट 20 बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरिकोट धाउनै पर्दैन।
3: प्रोपाइटर इन्द्र मोक्तान, फोन नम्बर 98 41 57 70 69। इन्द्र डेन्टल क्लिनिक प्राली, चरिकोट, दोलखा।
5: गर्भवती महिलाको पेटमा बच्चा आएदेखि उसको दोस्रो जन्मदिनसम्मको 1000 दिनको अवधि महिला र बच्चाको जीवनमा अति नै संवेदनशील अवधि हो, किनकि यही अवधिमा आमाको पेटमै बच्चाको शारीरिक विकासका प्रक्रियाहरू सम्पन्न भएर मानव स्वरूपमा बच्चाको जन्म हुन्छ। बच्चा 2 वर्षसम्म हुँदा 80% दिमागको विकास भइसक्ने र दीर्घ कुपोषणको पनि शुरूआत हुन सक्ने भएकोले कुपोषणको पुष्टौं पुस्तासम्म चल्ने चक्रलाई उचित पोषणको सहायताले तोड्नको लागि यो 1000 दिनको अवधिलाई महत्व दिएको छ। त्यसैले आमाले यो 1000 दिनको अवधिमा आफ्ना लागि मात्र नभई बच्चाको लागि समेत खानुपर्छ। यो अवधिमा आमाले अन्न, सागपात, घेडागुडी, फलफूल लगायत पशुजन्य खानेकुराहरू, माछा, मासु, अण्डा, दूध, दही, घिउ आदि हरेक दिन साबिकको भन्दा कम्तीमा 1 पटक बढी खानुपर्छ, किनकि यी खानाहरूमा हामीलाई चाहिने सबै खाले पोषक तत्वहरू हुन्छ। खाना बाहेक समय समयमा बच्चालाई स्वास्थ्य चौकी लगेर आवश्यक परीक्षण गराउन भने बिर्सिनु हुँदैन।
6: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, हरियर भवन, ललितपुर।

0: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
1: गाउँ होस् या शहर दिन रात हरेक कहाँ सुबिस्तो इन्टरनेट आयो है नेपाल भर।
2: सुबिस्तो इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subistu.net.np वा सम्पर्क नम्बर 01-4235-888। सुबिस्तो इन्टरनेट अमेजिङ अल द वे।
1: सुबिस्तो इन्टरनेट आयो है नेपाल भर।
3: दोलखाको लागि सम्पर्क 0944-21875।

0: अहिले रातिको 10 बज्यो।
1: नमस्कार, तपाईँको समुदायको त्यो खबर समाचार बनेको छैन, प्रसारण भएका समाचारहरू सुन्न भ्याउनु भएन कि? यदि दोलखाको समाचार तथा खबरबारे जानकारी छैन भने अब तपाईँले कालिङचोक सामुदायिक एफएममा दोलखामा सुन्न सक्नुहुनेछ। हवस् त, दोलखामा आज सकियो। प्राविधिक मित्रलाई धन्यवाद दिँदै राधिका लकान्दे बिदा हुन्छु। नमस्कार।
2: Dolakhama aza